निवारण ऐन 2064 दफा 21 अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको जनाएको छ। पौडेल एमालेको आन्तरिक चुनावी समीक्षा एवं संगठन पुनर्गठन कार्यक्रमका लागि गत आइतबार सुर्खेत जानुभएको थियो। पक्राउ गर्न अघि विभागले पौडेलको निवासमा समेत छापा मारेको थियो। यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई पक्राउ गरेकोमा सरकारको भर्त्सना गर्नुभएको छ। गैराती जारी विज्ञप्तिमा पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेत पुग्नुभएका बेला सरकारले गैर कानूनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको भन्दै भर्त्सना गरेका हुन्। विज्ञप्तिमा भनिएको छ, नेकपा एमालेका उपाध्यक्ष पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैर कानूनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको छ। त्यसप्रति घोर निन्दा र भर्त्सना गर्दछ। राजधानी विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 16 जना र 2 कम्पनी विरूद्ध 10,13,04,61,477 रूपियाँ भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विभागका निर्देशक सुनिल कुमार केसी, तत्कालीन निर्देशक शत्रुघ्न प्रसाद शर्मा पोखरेल, तत्कालीन निर्देशक रविन्द्र राज भण्डारी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, कम्प्यूटर इन्जिनियर विपिन प्रसाई, तत्कालीन शाखा अधिकृत सोमेश थापा, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजा राम दाहाल, तत्कालीन उपसचिव भेष प्रसाद भुर्तेल, तत्कालीन उपसचिव पुष्कर राज नेपाल विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। राजधानी विभागबाट राहदानी छपाई सम्बन्धी कार्यमा प्रचलित कानून विपरीत बोलपत्रहरूको टेक्निकल इभ्यालुएसन र फाइनेन्सियल इभ्यालुएसन गरी गलत सिफारिश तथा गलत निर्णयको आधारमा सम्झौता गरी गराई आंशिक रकम समेत भुक्तानीले दिई भ्रष्टाचार गरेको मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ। यसै गरी मुलावार आईडी सर्भिसेस जीएमबीएच एवं उक्त कम्पनीका प्रमुख जरहार्ड माउरर, प्याभल रेकिङ र मणिन्द्र राज मल्ल विरूद्ध 1,90,69,57,32 रूपियाँ भ्रष्टाचारको मुद्दा दायर भएको छ। भेरिडोस जीएमबीएच एवं उक्त कम्पनीका प्रमुख फेबिओला बेलरसेम, फ्लोरियन प्याकलिन र सिद्धार्थ थापा विरूद्ध 8,22,35,04,440 रूपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। भ्रष्टाचार निवारण ऐन 2059 दफा 8 अनुसार उनीहरू विरूद्ध 10,13,04,61,477 रूपियाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना गरी सजाय हुन माग दावीले विशेष अदालत काठमाडौँमा हिजो आरोप पत्र दायर भएको आयोगले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व परराष्ट्र मन्त्री डाक्टर आरजू देउबा राणा देउबालाई अहिले मुद्दा नचलाई उनीमाथि छुट्टै अनुसन्धान गर्ने निर्णय गरेको छ। उनको घरमा म्याद तामेल भएपछि कतिपय काममा थप अनुसन्धान गर्नुपर्ने भन्दै विशेष अदालतले आरजू लगायतको बारेमा छुट्टै अनुसन्धान गर्ने निर्णय गरेको हो। यसअघि अख्तियारले अनुसन्धानको सिलसिलामा बुढनली कण्ठस्थित देउबा निवासमा म्याद तामेल गरी बयानका लागि डाकेको थियो। पूर्व मन्त्री आरजू राणाले हङकङबाट इमेल पठाएर उपचारको क्रममा रहेकाले अहिले आफू आउन नसक्ने जवाब लेखेकी थिइन्। रेबिज संक्रमणबाट काठमाडौँको चन्द्रगिरी नगरपालिकामा एकजनाको मृत्यु भएको छ। रेबिज संक्रमणपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका एक 48 वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको छ। केही हप्ता अघि कुकुरले टोकेका ती पुरूषले रेबिज विरूद्धको खोप लगाएका थिएनन्। सरकारी अस्पतालहरूमा रेबिज विरूद्धको खोपको चरम अभाव भए पनि स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले यसबारे सूचना बाहिर ल्याउन करार रोक लगाएको नाम उल्लेख नगर्ने शर्तमा अधिकारीहरूले बताएका छन्। केही दिन अघि संचार माध्यममा खोप अभावबारे बोलेका अधिकारीहरूलाई मन्त्रालयले सोधपूछ गरी सचेत गराएको समेत बुझिएको छ। अस्पतालको इमर्जेन्सी विभागका एक कर्मचारीले भनेका छन्, अवस्था एकदमै गम्भीर छ, हामीसँग कुकुरले टोकेको बिरामीलाई दिने खोपको एउटै डोज पनि छैन, तर यसबारे मीडियामा बोल्न हामीलाई कड़ा प्रतिबन्ध लगाएको छ। अहिले रेबिजका बिरामीहरू महँगो मूल्य तिरेर निजी औषधि पसल फार्मेसीबाट खोप किन्न बाध्य भइरहेका छन्। टेकु मात्र होइन भई देशभरका अधिकांश सरकारी स्वास्थ्य संस्थाहरूमा
विगत केही महिनादेखि रेबिज विरूद्ध खोपको चर्को अभाव छ। समयमै खोप लगाएर मानिसहरूलाई रेबिज हुनबाट जोगाउन सकिन्छ, तर एकपटक लक्षण देखिएपछि यो रोग सधैँ घातक हुने चिकित्सकहरू बताउँछन्। आधिकारिक अनुमान अनुसार नेपालमा वर्षेनी 100 भन्दा बढ़ी मानिसको रेबिजका कारण मृत्यु हुने गरेको छ। चालू आर्थिक वर्ष 2082-83 11 महिनामा नेपालको वैदेशिक व्यापारले नयाँ कीर्तिमान कायम गरेको छ। यस अवधिमा कुल वैदेशिक व्यापार 21.72 अर्ब रूपियाँ पुगेको छ, जुन नेपालको इतिहासमै सबैभन्दा ठूलो व्यापारिक कारोबार भएको भन्सार विभागले जनाएको छ। 11 महिनामा नेपालले 18.94 अर्ब रूपियाँ बराबरको वस्तु आयात गरेको छ भने जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा 15.16% बढ़ी हो। यसै गरी निर्याततर्फ यसै अवधिमा 2.77 अर्ब 96.72 लाख रूपियाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 12.28% बढ़ी हो। यो नेपालको इतिहासमै सबैभन्दा उच्च निर्यात हो। गत आर्थिक वर्षको पूरै 12 महिनामा भएको 2.77 अर्ब रूपियाँको निर्यातलाई समेत यस वर्ष 11 महिनामै उछिनेको छ। नेपाली वस्तुको निर्यात बढ़े पनि आयातको तुलनामा यसको हिस्सा अझै कमजोर छ। कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा 12.80% सीमित छ। विभागका अनुसार 11 महिनामा नेपालको व्यापार घाटा 16.13 अर्ब रूपियाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा 15.67% बढ़ी हो। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईको पुनरियोगको नतिजा सार्वजनिक गरेको छ। बोर्डले सोमबार 8 चरणको नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार 30 जना परीक्षार्थीहरूको नतिजा परिवर्तन भएको छ। फ्लाई दुबईले आगामी असोज 7 गतेदेखि पोखरा दुबई सीधा उडान गर्ने भएको छ। विश्वव्यापी हवाई ट्रान्जिट हब मुम्बईसम्म दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने भएको छ। यसअघि सन् 2025 हिमालय एयरलाइन्सले पहिलो पटक पोखरा लासा नियमित व्यावसायिक उडान शुरू गरे पनि यात्रु संख्या न्यून हुँदा उक्त उडान सेवा हालसम्म स्थगन छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दुबई पोखरा दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाई दुबईले टिकट बुकिङ खुला गरिसकेको बताउनु भएको छ। पर्यटकीय राजधानी पोखरा सहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि अब विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्ने महाप्रबन्धक निरौलाले बताउनु भएको छ। पोखरा दुबई उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिनु अघि नै फ्लाई दुबईको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा सेफ्टी तथा सञ्चालन सम्बन्धी निरीक्षण गरेको थियो। महाप्रबन्धक निरौलाले पोखराबाट उडान सेवा शुरू गर्न एयर अरेबियाले पनि चासो देखाएको बताउनुभयो। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले स्विजरल्याण्डको बर्गेनस्टकमा भएको अमेरिका इरान बीचको पहिलो वार्ता सफलतापूर्वक सम्पन्न भएको बताएका छन्। प्रधानमन्त्री शाहबाजले एक्समा पोस्ट गर्दै उत्साहजनक प्रगति भएको बताएका छन्। वार्तामा 60 दिनभित्र अन्तिम सम्झौताका लागि रोडम्याप तयार गर्ने, राजनीतिक पर्यवेक्षणका लागि उच्च स्तरीय समिति स्थापना गर्ने तथा थप प्राविधिक वार्ता शुरू गर्ने सहमति भएको छ। प्रधानमन्त्री शरीफले अमेरिका र इरानी वार्ताकारहरूको अर्थपूर्ण वार्ताप्रति प्रतिबद्धताको प्रशंसा गरेका छन्। यसबाहेक उहाँले मध्यस्थकर्ता देश कतार र बैठकको आयोजक देश स्विजरल्याण्डप्रति पनि आभार व्यक्त गरेका छन्। विदेशकै खबरमा बेलायतका प्रधानमन्त्री कियर स्टारमरले पदबाट राजीनामा दिनुभएको छ। आफ्नै पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि उहाँले पद छोड्ने घोषणा गर्नुभएको छ। सन् 2024 लेबर पार्टीले आम चुनावमा विजय गराउँदै प्रधानमन्त्री बन्नुभएको स्टारमरलाई 2 वर्ष पनि नपुग्दै आफ्नै पार्टीका सांसदहरूले राजीनामाको दबाव दिइरहेका थिए। विदेशकै अर्को एउटा खबर, अस्ट्रेलियाको सिडनीमा भूमिगत बंकरबाट 2.7 टन लागू औषध कोकिन बरामद गरेको छ, जुन देशकै
अहिलेसम्मकै सबैभन्दा ठूलो बरामद हो। अस्ट्रेलियाको प्रहरले बरामद गरेको लागु औषध कोकिनको अनुमानित बजार मूल्य 816 मिलियन अस्ट्रेलियन डलर रहेको छ। प्रहरले लागु औषध कोकिन चाहिँ 2 युवालाई पक्राउ गरेको छ। मेसीको कीर्तिमानी दोहोरो गोलमा अर्जेन्टिना नकआउट चरणमा प्रवेश भएको छ। उपाधि दावेदार अर्जेन्टिनाले एक खेल बाँकी रहँदै फिफा विश्वकप 2026 को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। समूह जे अन्तर्गत गैराती भएको खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई 2-0 गोलले पराजित गर्दै लगातार दोस्रो जीत दर्ता गरेको हो। पहिलो हाफको 39 मिनटमा उनले पेनल्टी अवसर खेर फाले पनि त्यसको केही क्षणपछि पेनल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट प्रहार गर्दै अर्जेन्टिनाले अग्रता लिएको थियो। दोस्रो हाफको इन्जुरी समयमा मेसीले अर्को गोल थप्दै 2-0 जीत सुनिश्चित गरे। यससँगै मेसीले प्रतियोगितामा अहिलेसम्म 5 गोल पुर्याएका छन्। यस खेलबाट मेसीले विश्व फुटबलमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। उनले जर्मनीका मिरोस्लाव क्लोजलाई पछि पार्दै फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाड़ी बनेका छन्। मेसीले विश्वकपमा आफ्नो गोल संख्या 18 पुर्याउँदै यो कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। समाचरणको समीकरण अनुसार अर्जेन्टिनाले 2 खेलबाट 6 अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। हामी हेलम्बु खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। काठमाडौँ उपत्यकामा बर्ड फ्लूको संक्रमण तीव्र, 6 लाख भन्दा बढ़ी कुखुरा नष्ट। एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ, पार्टी अध्यक्ष ओलीद्वारा भाषणा। राजधानी विभागका महानिर्देशक तीर्थराज सहित 16 जना विरूद्ध 10 अर्ब 13 करोड़ रूपियाँको मुद्दा। देशभर रेबिज खोपको अभाव, नेपालको वैदेशिक व्यापार 21 खर्ब 72 अर्ब नाग्यो। अमेरिका इरान बीचको वार्ता सफल, 60 दिनभित्र अन्तिम सम्झौता हुने पाकिस्तानी प्रधानमन्त्रीको भनाई। अस्ट्रियाको सिडनीबाट 2.7 टन लागू औषध कोकिन बरामद। र फिफा विश्वकप गैरातीको खेलमा अर्जेन्टिनाद्वारा अस्ट्रिया 2-0 पराजित, सर्वाधिक गोल गर्ने खेलाड़ी बने मेस्सी। हेलम्बु खबर अहिलेलाई यति नै। अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साय सिंह तामाङलाई धन्यवाद दिँदै म ङेमलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 9 गते मंगलबार, जुन 23 तारीक सन् 2026 नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको नवमी तिथि, अन्तर्राष्ट्रिय एकल महिला दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: नेपालबाट हुने वस्तु निर्यात हालसम्मकै उच्च बिन्दुमा, व्यवसायी दीपक भट्टलाई सघाएको आरोपमा पूर्व अर्थमन्त्री पौडेल सुर्खेतबाट पक्राउ, राहदानी छपाई प्रकरणमा 16 जना विरूद्ध भ्रष्टाचारको मुद्दा।
1: राष्ट्रपाको पहिलो महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्य र भोलि पदाधिकारीको निर्वाचन, समावेशी नेतृत्व ल्याउन कार्यकर्ताको माग, अध्यादेश प्रतिस्थापन सम्बन्धी 4 विधेयक संसदमा।
0: चिया उद्योग र बगान बन्द हुँदा 60,000 श्रमिक प्रभावित, राष्ट्र बैंकको कार्यवाही अब नियुक्तिमा पनि बाधक हुने, बालबालिकाको प्रभावकारी सिकाइका लागि अभिभावकको भूमिका महत्वपूर्ण।
1: कतारको ग्यास प्लान्टमा विस्फोट हुँदा 13 श्रमिकको मृत्यु, अमेरिका इरान वार्ताले अन्तिम सम्झौताका आधार तय गर्ने, बेलायतका प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा।
0: र अर्जेन्टिनाद्वारा अस्ट्रेलियालाई 2-0 पराजित, जीतसँगै नकआउट चरणमा प्रवेश, भोलि बिहान इंल्याण्ड र घाना बीच पहिलो खेल हुने, अन्य 2 खेल पनि हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, नेपालबाट हुने वस्तु निर्यात हालसम्मकै उच्च बिन्दुमा पुगेको प्रसंग।
1: नेपालबाट हुने वस्तु निर्यात हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। चालू आर्थिक वर्ष 2082-83 11 महिनामा 2,77,96,72,00,000 रूपियाँको वस्तु निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। यो हालसम्मकै उच्च हो। गत आर्थिक वर्षको 11 महिनामा हुने 2,47,57,02,00,000 रूपियाँको वस्तु निर्यात भएको थियो। गत आर्थिक वर्ष 2081-82 भने नेपालबाट 2,77,03,02,00,000 रूपियाँको वस्तु निर्यात भएको थियो। इरान युद्धले विश्व आपूर्ति श्रृंखलामा पारेको प्रभाव र चिया निर्यातमा भारतको अवरोधका बीच पनि निर्यातमा नयाँ रेकर्ड कायम भएको छ। यद्यपि पछिल्लो समय निर्यातको वृद्धि दर भने खस्किदो छ। चालू आर्थिक वर्षको 11 महिनामा निर्यात वृद्धि दर 12.28% छ। अघिल्लो आर्थिक वर्षको तुलनामा निर्यात वृद्धि दर भने घट्दो क्रममा देखिएको हो। तथ्याङ्क अनुसार गत आर्थिक वर्षको भन्दा साउनमा 95.75%, भदौमा 88.57%, असोजसम्ममा 89.64%, कार्तिकसम्ममा 77.51% र मंगिरसम्ममा 58.17% निर्यात बढ़ेको थियो। त्यस्तै पुषमा 43.76%, माघसम्ममा भने 32.19%, फागुनसम्ममा 20.83%, चैतसम्ममा 18.646% र वैशाखसम्ममा 14.25% निर्यात वृद्धि दर रहेको तथ्याङ्कमा उल्लेख गरेको छ। यस्तै चालू आर्थिक वर्षको 11 महिनामा 1,13,18,32,00,000 रूपियाँको प्रशोधित सोयाबीन तेल निर्यात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 21% बढ़ी हो। गत आर्थिक वर्षको समीक्षा अवधिमा 93,51,67,00,000 रूपियाँको सोयाबीन तेल निर्यात भएको थियो। नेपाली व्यापारीले तेस्रो मुलुकबाट कच्चा सोयाबीन तेल ल्याउन प्रशोधित गरी भारतमा निर्यात गर्दै आएका छन्। समीक्षा अवधिमा 53,08,29,000 केजी सोयाबीन निर्यात भएको उल्लेख गरिएको। यसैबीच नेपालको अर्थतन्त्र इन्धन, कच्चा सोयाबीन तेल, सवारी साधन, मोबाइल फोन र सुन आयातमा ठूलो रकम विदेशिएको अध्ययनले देखाएको छ। यसले नेपालको अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा सीआईएनसँग कुरा गर्दै अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो,
3: सबै कुरा किनेरै खान थाल्यो हामी, अलिक बढी विलासी पनि भयौं, र फेरि हामीले एउटा ल्यापटप चाहियो अथवा चाहिँ एउटा मोबाइल चाहियो भने हामीले त्यसबाट उपयोग गर्ने कुराहरू के ख्याल गर्दैनौ, तर चाहिँ नयाँ वर्षमा आयो जेनेरेसनको आयो भन्ना साथ किन्छौ। त्यस कारणले गर्दा यो प्रवृत्तिले गर्दा हामीलाई चाहिँ कस्तो देखिया छ भन्दा हामी यो बाह्यमुखी धेरै भएर आन्तरिक उत्पादनलाई चाहिँ नि प्रभावित भएर देखिन्छ। यो व्यापार आन्तरिक उत्पादन बढाएको होइन, आन्तरिक उत्पादनलाई घटाएको देखिन्छ।
0: करोडौंको संदिग्ध आर्थिक कारोबार र सम्पत्तिको स्रोत नखुलेपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरेको छ। विभागको पत्राचारपछि प्रहरीले हिजो सुर्खेतको वीरेन्द्रनगरबाट पौडेललाई पक्राउ गरेको हो। पार्टीको कार्यक्रममा सहभागी हुन सोमबार नै उहाँ सुर्खेत पुग्नु भएको थियो। विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोप लागेको छ। एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल हिजो पक्राउ परेको खबर हो। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लिएको बताइएको छ। भट्टको व्यवसायलाई लाभ पुर्याउने गरी काम गरिएको देखिएको छ। त्यो काम गरेको भन्ने विषयमा विभिन्न पक्षको बयानबाट पनि खुल्न आएछ। अनुसन्धानमा संलग्न एकजना अधिकारीले भनेका छन् पूर्व अर्थमन्त्री पौडेलले एउटा व्यापारीलाई कुनै एक कम्पनीको शेयर भट्टको कम्पनीलाई सस्तोमा बेच्न पनि दबाव दिएको अनुसन्धान अधिकारीहरू बताउँछन्। त्यस बापत मलाई के लाभ हुन्छ भन्ने व्यापारीको प्रश्नमा पूर्व अर्थमन्त्री पौडेलले चारवटा फाइदा हुने काम गरिदिन्छु भनेको पनि उल्लेख गरिएको दावी गरिएको छ। त्यसमध्ये केही काम पौडेल अर्थमन्त्री भएको बेलामा भएको पनि देखिएको छ, केही पूरा नभएको भन्ने बयान पनि आएको छ। त्यसका आधारमा अनुसन्धान गर्न लागि हो। अर्थमन्त्री पौडेलले विभिन्न व्यक्तिको नाममा केही सम्पत्ति पार्किङ पनि गरेको हुन सक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीहरूले गरेका छन् र हिजो सुर्खेतमा पक्राउ गरिएका पौडेललाई आज नेपालगंज हुँदै काठमाडौँ ल्याउने तयारी भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्र सिंह बोहराले हिजो पत्रकारसँग भन्नुभयो,
4: सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण ऐन 2064 को दफा 21 समेतका आधारमा अनुरोध छ भन्ने ब्योराको श्री सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुलचोक ललितपुरको चनम 549 मिति 2083 3/8 पत्र यस कार्यालयमा प्राप्त भएको हुँदा पूर्व अर्थमन्त्री समेत रहेका रूपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नम्बर 9 घर भई हाल चाहिँ ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर 25 सैबु आवास आयोजनामा बसोबास गर्ने विष्णु प्रसाद पौडेललाई सुर्खेत जिल्लामा खतरास गर्दै जाने क्रममा निजलाई चाहिँ मिति 2083 3/8 साँझ अन्दाजी 1715 समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 3 शुभ होटल स्थितमा फेला पारी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट जारी भएको पक्राउ पुजी दिई कानूनको रित पुर्याई पक्राउ गरी आवश्यक कार्यको लागि सक्कलै कागजसहित यस कार्यालयमा कार्यरत प्रहरी श्याम प्रसाद यादवको जिम्मा लगाई पठाइएको विभागलाई सादर अनुरोध गरेको छ। हामीले आफ्नै गाडीद्वारा चाहिँ उता नेपालगंज पठाएको छ।
0: यसैबीच राहदानी खरिद सम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 विरूद्ध भ्रष्टाचारको मुद्दा चलाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानिर्देशक अर्याल सहित 10 कर्मचारी राहदानी छपाईको ठेक्का पाउने दुई जर्मन कम्पनीका 4 संचालक र त्यसका नेपाल प्रतिनिधि भई काम गर्ने दुईजना गरी 18 विरूद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले मुद्दाका प्रतिवादी विरूद्ध 10,13,04,61,477 रूपियाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना कैद सजाय र हिना मिना भएको रकम असुल गर्न माग दावी पनि गरिएको बताउनुभयो। अभियोग पत्र अनुसार विभागका महानिर्देशक अर्याल, निर्देशक सूचना प्रविधि सुनिल कुमार केसी, तत्कालीन निर्देशक शत्रुघन प्रसाद शर्मा पोखरेल, तत्कालीन निर्देशक रविन्द्र राज भण्डारी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, कम्प्यूटर इन्जिनियर विपिन प्रसाई, तत्कालीन शाखा अधिकृत सोमेश थापा, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव कानून राजाराम दाहाल, तत्कालीन उपसचिव लेखा भीष प्रसाद भूर्तेल, तत्कालीन उपसचिव कानून पुष्कर राज नेपाललाई एकमुष्ट बिगो बमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ। उनीहरू ठेक्का प्रक्रियाको शुरूबाटै सामेल भएको समेत भनिएको छ। खरिद समिति, आर्थिक मूल्यांकन समिति, प्रविधि समिति र ठेक्का सम्झौताका चरणबद्ध प्रक्रियामा सामेल भएर बदनियतपूर्ण निर्णय प्रक्रियामा सामेल रहेको अदालतमा दायर अभियोग पत्रमा उल्लेख गरिएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बालबालिकाको पठन पाठनमा ध्यान दिनुपर्ने पक्ष
1: के कुरा उनीहरूलाई रमाइलो लाग्छ भन्ने खालको कुरा पनि सुनिदिनु पर्यो र उनीहरूलाई त्यतिमै पनि इन्जोय गरिदिनु पर्यो होइन. तर हाम्रो यो रेजा लाउने काम र बच्चालाई असेसमेन्ट गर्ने कामले टिचर यस्तो थकित हुन्छ कि उसले बच्चालाई इन्जोय गर्नै सक्दैन. त्यही नै हो हाम्रो अर्को मेजर प्रब्लम के.
2: राष्ट्रपाको पहिलो महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्य र भोलि पदाधिकारीको निर्वाचन, समावेशी नेतृत्व ल्याउन कार्यकर्ताको माग, अध्यादेश प्रतिस्थापन सम्बन्धी चार विधेयक संसदमा, चिया उद्योग र बगान बन्द हुँदा 60,000 श्रमिक प्रभावित, राष्ट्र बैंकको कार्यवाही पनि अब नियुक्तिमा बाधक लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालीसोर, जमल र

0: प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको भित्री पृष्ठमा नेपाल अझै ग्रे लिस्टमै शीर्षकमा खबर प्रकाशित छ। नेपाल सहित 22 देशलाई थप सुधारका लागि सुझाव दिँदै ग्रे लिस्टमै राख्ने पेरिसमा सम्पन्न एफएटीएफ बैठकको निर्णय शीर्षकमा खबर प्रकाशित भएको हो। त्यस्तै रोकिएन आयल निगमको कमाउ धन्दा, पार्किङ स्थलबाटै ट्याङ्कर गायब पारेर तेल चोरी शीर्षकमा विराटनगरबाट गणेश लम्सालले खबर लेख्नु भएको छ। अग्लो पर्खाल र सेनाको सुरक्षा घेराभित्र रहेको विराटनगर डिपोको पार्किङ स्थलबाटै 20,000 लिटर पेट्रोल बोकेको ट्याङ्कर आइतबार राति हरायो। सोमबार बिहान करिब खाली अवस्थामा प्रहरले सुनसरीको सड़क छेउमा भेट्टाएको खबरमा उल्लेख छ। त्यस्तै प्रतिनिधि टुंग्याउन ढिला हुँदा सोमबार भएन बन्द सत्र, आज केन्द्रीय सदस्य र भोलि पदाधिकारी निर्वाचन शीर्षकमा पहिलो पृष्ठमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहान 8:30 बजे शुरू हुने तय भएको बन्द सत्र प्रतिनिधि छनौट कार्य नटुंगिँदा स्थगित भएको छ। दिनभर प्रतीक्षा गरिरहेका र साँझ 6 बजे बन्द सत्र स्थगितको घोषणा गरिएपछि महाधिवेशन प्रतिनिधिले असन्तुष्टि व्यक्त गरेका थिए। त्यस्तै विधान संशोधन सम्बन्धी मस्यौदा प्रस्तावमा 158 सदस्य केन्द्रीय समितिको व्यवस्था गरिएको छ भने जसमध्ये एकजना सभापति र 79 केन्द्रीय सदस्यको पहिलो चरणमा निर्वाचन हुनेछ। 51 सदस्य सभापतिले मनोनयन गर्ने छन् भने 7 प्रदेश सभापति प्रदेन केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ। सभापति पनि स्वत केन्द्रीय सदस्य हुनुहुन्छ। राष्ट्रपाले केन्द्रीय सदस्य निर्वाचन व्यक्ति मात्र पदाधिकारीका लागि गोप्य हुने व्यवस्था योग्य हुने व्यवस्था गरेको छ। 19 सदस्य पदाधिकारी मध्ये 1 वरिष्ठ नेता, 2 उपसभापति, 1 महामन्त्री, 3 सहमहामन्त्रीका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ भने 1 उपसभापति, 1 महामन्त्री र 2 सहमहामन्त्रीको अध्यक्ष, 2 सहकोषाध्यक्ष, प्रवक्ता र 3 सहप्रवक्ता सभापतिले मनोनित गर्ने प्रस्ताव मसौदामा गरिएको छ। सहमहामन्त्री विपिन आचार्य नेतृत्वको विधान संशोधनको मसौदा सचिवालय र केन्द्रीय समिति बैठकले पास गरिसकेको छ भने आज हुने बन्द सत्रले पारित गरेपछि कार्यान्वयनमा लैजाने नेताहरूले बताएका छन्। त्यस्तै प्रवक्ता मनिष झाका अनुसार महाधिवेशनमा 4300-4400 हाराहारीमा प्रतिनिधिहरू सहभागी भएका छन्।
2: रासोपा नेतृत्व समावेशी बनाउन माग शीर्षकमा कान्तिपुर दैनिकको भित्री पन्नामा जयसिंह महराले चितवनबाट लेख्नु भएको खबर छ। प्रथम महाधिवेशनको बन्द सत्र अघि नै रासोपाको नेतृत्व तह समावेशी बनाउन देशभरबाट आएका प्रतिनिधिहरूले माग गरेका छन्। उनीहरूले पार्टी पदाधिकारी र केन्द्रीय समितिमा संविधानको व्यवस्था अनुसार महिला सँगै मधेसी, आदिवासी, दलित, जनजाति लगायत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने धारणा राखेका हुन्। कास्कीबाट आउनुभएका प्रतिनिधि पवित्रा थापाले संविधानले सुनिश्चित गरेको 33% महिला प्रतिनिधित्व हुनुपर्ने प्रावधान रासोपाको नेतृत्व तहमा हुनुपर्ने पनि बताउनुभयो। महिलालाई उप वा सहपदमा सीमित गरिने प्रवृत्तिबारे उहाँले भन्नुभयो, यो राजनैतिक दल र एउटा व्यक्तिको मात्र समस्या भन्दा पनि समाजको संरचनागत समस्या हो। महिलालाई नेतृत्वमा राख्न र ल्याउन अझै पनि खुला मानसिकता देखिन्न। हामी बाहिर वकालत गर्छौं तर व्यावहारिक रूपमा अगाडि बढ़ाउन सबैजना हिचकिचाउने गरेको पनि उहाँले टिप्पणी गर्नुभयो। चिया उद्योग र बगान बन्द हुँदा चिसियो 60,000 श्रमिकको चुल्हो शीर्षकमा पर्वत पोर्तेलले झापाबाट लेख्नु भएको खबर छ। यति बेला झापाको गिरीबन्धु चिया बगानमा बिहानैदेखि श्रमिकको चहल पहल हुन्थ्यो। चियाका कलिला मुना टिप्दै श्रमिकका गीत बगानभरि गुन्जिन्थे, तर अहिले दृश्य फेरिएको छ। बगानमा न श्रमिकको चहल पहल छ, न कामको रौनक, बरू चारैतिर सन्नाटा छ। स्थानीय पसलबाट उधारोमा खाद्यान्न किनेर गुजारा चलाउँदै कतिपय परिवार, कतिपय युवा रोजगारीको खोजीमा भारत शहर गएको खबरमा उल्लेख गरिएको छ। राष्ट्र बैंकको कार्यवाही अब नियुक्तिमा पनि बाधक, शीर्षकमा एके बन्जारले लेख्नुहुन्छ। राष्ट्र बैंकबाट कार्यवाही भोगेका बैंक तथा वित्तीय संस्थाका संचालक र प्रमुख कार्यकारी अधिकृत सीईओ पुनः नियुक्तिका लागि अयोग्य हुने आशयको फैसला सर्वोच्च अदालतले गरेको छ। यससँगै राष्ट्र बैंकबाट सचेत र नसीहत पाएका संचालक र सीईओ तनावमा छन्। फैसला कार्यान्वयनका लागि सर्वोच्चले नेपाल राष्ट्र बैंकलाई निर्देशनात्मक आदेश दिइसकेको छ। विभिन्न बैंकका सीईओ र संचालकलाई राष्ट्र बैंकले समय समयमा गरेको कार्यवाहीका आधारमा उनीहरू अयोग्य हुने भन्दै पदमुक्त गर्नुपर्ने र त्यस्तो कार्यवाही भोगेको संचालक र सीईओ पुनः नियुक्तिका लागि अयोग्य हुने पर्ने गरी दुईवटा माग सहित सांसद एवं अधिवक्ता मधुकुमार चौलागाईले रिट दायर गर्नुभएको थियो। बैंकका सीईओ र संचालकलाई राष्ट्र बैंकले विभिन्न समयमा गरेको कानूनी कार्यवाहीलाई अयोग्यताको आधार मान्न सकिने व्याख्या सर्वोच्चको फैसलामा गरिएको छ।

अर्को खबर छापिएको छ, चार अध्यादेश निष्क्रिय गराउँदै सरकार शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको हो। यो नागरिक दैनिकको खबर हो। सरकारले ल्याएका आठ अध्यादेश मध्ये चारवटा निष्क्रिय गराइने

0: भएको छ। बिहिबार चार अध्यादेश स्वीकृत भएपछि सोमबार प्रतिस्थापन विधेयक दर्ता समेत भएका छन्। निष्क्रिय गराउन लागि बाँकी चार अध्यादेशलाई 60 दिने अवधि सकिएपछिका नयाँ विधेयकका रूपमा दर्ता गर्ने तयारी भएको छ। चार विधेयक विवादका कारण राष्ट्रिय सभामा असहयोग हुने भएपछि अघि बढ़ाइएको छैन। यही असार 26 भित्र अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा पारित नभएमा अध्यादेश स्वत निष्क्रिय हुनेछन्। असार 26 अध्यादेश दुवै सदनमा पेश भएको 60 दिन पुग्दैछ। वैशाख 28 अध्यादेश संघीय संसदका दुवै सदनको बैठकमा पेश भएको थियो। संसदीय प्रक्रिया बमोजिम असार 26 पछि अध्यादेशलाई निरन्तरता दिने हो भने सोही दिनभित्र अध्यादेशको प्रतिस्थापन विधेयक पारित हुनुपर्ने संसद सचिवालयका अधिकारीहरूले बताउने गरेका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर रहेको छ, ग्रे लिस्टमा नेपाल यथावत, नेपालले पूरा गर्नुपर्ने मुख्य कामहरू भनेर उल्लेख गरिएको छ। प्रमुख सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तीय लगानी एमएलडीएफ जोखिम विरूद्ध बुझाई अझ सुदृढ बनाउने, वाणिज्य बैंक, उच्च जोखिमयुक्त सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा पत्थर व्यवसायी र घर जग्गा क्षेत्रको जोखिममा आधारित सुपरिवेक्षण सुधार गर्ने, वित्तीय समावेशीकरणमा बाधा नपर्ने गरी अवैध हुन्डी तथा एमभीटीएस र प्रदायकहरूको पहिचान र कार्यवाही प्रभावकारी बनाउने, सम्पत्ति शुद्धिकरण अनुसन्धान गर्ने निकायहरूको क्षमता र अन्तर निकाय समन्वय बढ़ाउने, सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान तथा अभियोजनको संस्था संख्या वृद्धि गर्ने, अपराधबाट आर्जित सम्पत्ति तथा त्यसका साधनहरूको पहिचान, रोका जफत र फिर्ता प्रक्रियालाई जोखिम अनुसार प्रभावकारी बनाउने, आतंकवाद तथा आम विनाशकारी हतियारसँग सम्बन्धित वित्तीय लगानी नियन्त्रणमा प्राविधिक अनुपालन थप सुदृढ गर्नुपर्नेछ। त्यसपछि मात्रै ग्रेलिस्टबाट हट्ने नहट्ने भन्ने विषयमा फेरि अर्को निर्णय हुनेछ। आर्थिक कारोबार दैनिकमा पौने 3 खर्ब पुग्यो निर्यात व्यापार शीर्षकमा खबर छापिएको छ भने इजरायल भाषा परीक्षा 2300 माग गरिएकोमा 1200 मात्रै पास भएको बारेमा गोपाल संग्रौलाले यो खबर लेख्नु भएको छ। प्राचीन पाषाण औजार फेला परेको बारेमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। सिराज खानले नेपालगंजबाट लेख्नु भएको हो। बाँकेको राप्ती सुनारी गाउँपालिका एक कुसुम क्षेत्रमा पुरातत्व विभागले गरेको खोज तथा अनुसन्धानका क्रममा अत्यन्त प्राचीन पाषाण औजार फेला परेका छन्। प्रारम्भिक अध्ययनले उक्त क्षेत्र प्रागैतिहासिक मानव सभ्यताको महत्वपूर्ण आवास स्थल रहेको संकेत गरेको छ। पुरातत्व विभागका पुरातत्व अधिकृत राजेश परियारका अनुसार अनुसन्धानका क्रममा विशेष प्रकारका पाषाण औजार तथा तिनका अवशेषहरू फेला परेका छन्। ती औजारको प्रकृति र बनावटका आधारमा उक्त क्षेत्र प्रारम्भिक मानव बसोबाससँग सम्बन्धित रहेको अनुमान गरिएको पनि उहाँले बताउनु भएको खबरमा उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। कतार एनर्जीको रास लफांग औद्योगिक क्षेत्र स्थित बारजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा 13 जनाको मृत्यु भएको छ भने जसमा भारतीय र पाकिस्तानी श्रमिक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उक्त घटनामा 66 श्रमिक घाइते भएका छन्। केहीको अवस्था चिन्ताजनक रहेको छ। उनीहरूको पहिचान सार्वजनिक गरिएको छैन। कतार एनर्जीले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको थियो। ग्यास आपूर्ति परियोजना सञ्चालन गर्ने क्रममा दुर्घटना भएको बताइएको छ। आइतबार राति करिब 10:30 बजेतिर विस्फोट हुँदा आगलागी भएको थियो। रास लफान क्षेत्रमा नेपाली, भारतीय र बंगलादेशी श्रमिक काम गर्दै आएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हिजो स्विजरल्याण्डमा भएको पहिलो चरणको अमेरिका इरान वार्ताले अन्तिम सम्झौताका लागि राम्रो आधार तयार पार्ने बताउनु भएको छ। स्विजरल्याण्डको लुइस शहरस्थित ब्रुगेनस्टक रिसोर्टमा आइतबार सम्पन्न भएको वार्ता 18 घण्टासम्म चलेको थियो र बेलायतका प्रधानमन्त्री कियर स्मार्टले पदबाट राजीनामा दिनुभएको घोषणा गर्नुभएको छ। आफ्नै पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाट लगातार दबाव आएपछि उहाँले पद छाड्ने निर्णय गर्नुभएको हो।
0: साझा खबरमा अब खेल खबर। फ्रान्सले फिफा विश्वकप 2026 अन्तर्गत इराक विरूद्धको अग्रतालाई तेब्बर बनाएको छ। फिलोडेल्फिया स्टेडियममा जारी खेलको 66 मिनटमा उस्मान डेम्बेलले गोल गर्दै फ्रान्सलाई 3 गोलको अग्रता दिलाउनु भएको हो। यसअघि कप्तान क्लियन एम्बाप्पेले 14 मिनट र 55 मिनटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाउनु भएको थियो। फिफा विश्वकपमा अर्जेन्टिनाले अस्ट्रियालाई 2-0 पराजित गरेको छ। कप्तान लियोनल मेस्सीको गोलले अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको हो। गैराती सम्पन्न खेलमा अर्जेन्टिना दबावमा थियो। समूह जीमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दै 6 अंक जोडेर शीर्ष स्थानमा छ। अस्ट्रिया दुई खेलबाट 3 अंक जोड्दै दोस्रो स्थानमा छ। विश्वकपमा अहिले नर्वे र सेनेगल खेल्दैछन्। फिफा वरियतामा नर्वे 27 र सेनेगल 17 स्थानमा छन्। विश्वकपमा बिहान 9:15 समूह जीका जोर्डन र अल्जेरिया खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को बेएरिया रंगशालामा हुनेछ। फिफा वरियतामा जोर्डन 68 र अल्जेरिया 29 स्थानमा रहेको छ। भोलिको खेल तालिकामा इंग्ल्याण्ड र घाना, पानामा र क्रोएसिया अनि कोलम्बिया र कंगो डीआर बीचको खेल हुने उल्लेख गरिएको छ।
1: विद्यार्थीको पठन पाठनमा देखिएका समस्या र समाधानका उपाय, एकजना विज्ञको विचार, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन एक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: शारदा खबरमा अब शिक्षण सुधारको कुरा। पठन पाठनमा परम्परागत भन्दा पनि आधुनिक र वैज्ञानिक शैली अप्नाउनु पर्नेमा हिजो आज बहस भइरहेको छ। पठन पाठनमा सिकाइ विधि र अभिभावकको भूमिका कस्तो हुन्छ, हामीले शिक्षाविद शान्ता दीक्षितसँग सोधेका छौं।
4: यो दुईजना बच्चाहरू खेलिरहेछ कि गफ गरिरहेछ, उनीहरूलाई यसरी बसेर सुन्ने, कस्तो कस्तो उनीहरूले एक्सचेन्ज गर्दान, के कुरा सिकाएछन् किताबबाट, त्यही कुराहरू पनि उनीहरूले युज गरिरहेछन् कि घरमा सिकेको कुरा युज गरिरहेछन् कि, के कुरा उनीहरूलाई रमाइलो लाग्छ भन्ने खालको कुरा पनि सुनिदिनु पर्यो र उनीहरूलाई त्यतिमै पनि इन्जोय गरिदिनु पर्यो, होइन। तर हाम्रो यो रेजा लाउने काम र बच्चालाई असेसमेन्ट गर्ने कामले टिचर त्यो थकित हुन्छ कि उसले बच्चालाई एन्जोय गर्नै सक्दैन। त्यही नै हो हाम्रो अर्को मेजर प्रब्लम के। सो सानो बच्चा फेरि अहिले हामीले काम गर्दाखेरि त पैसाको लागि नम्बर वान जाँच दिने, जाँच दियो भने अनि प्यारेन्ट्सले पैसा तिर्छन्, के जाँच, खेल न यो खेल न, तिमीले ल कह ग कति जान्यो ल मलाई भन त, तिमीले जान्यो कि, तिमीले के लेख्न सक्छौ, सक्छ सक्दैन, सक्दैन भने सिकाउने, सक्छ भने स्याबास भन्ने, त्यही त हो नि उसको असेसमेन्ट। डाइसहरू दियो के दियो, उसले त्यो खेल्छ होइन, दुई यसरी पल्ट्यो भने दुई उसले चिन्छ कि चिन्दैन होइन, र उसले दुई र एक छ भने दुईटा गेडा र एउटा गेडा राखेर अनि भन्न सक्छ कि सक्दैन। यति सिम्पल र यति इफेक्टिभ कुराहरू छन्, त्यो नै हामीले बुझ्नुपर्छ। त्यसको लागि एकदम ठुलो पेसेन्स चाहिन्छ। युजली अब अहिलेको एउटा नयाँ कुरा भन्छु, एउटा रिसर्च आइरहेछ जहाँ चाहिँ नि अहिलेसम्म चाहिँ संसारभरि नै प्यारेन्टिङमा चाहिँ आमालाई आमाले गर्छ, तिम्रो आमाले पेट बोक्छ, उसले बच्चा पाउँछ, उसले बुबु खान्छ, सबै कुरा आमाले होइन, बाउले अलिअलि हेल्प गर्छ। प्यारेन्ट भएपछि बाउको त ब्रेन नै चेन्ज हुँदो रहेछ भन्ने रिसर्च आइरहेछ। यति उसले त्यो इन्भल्भ हुन थाल्छ बच्चामा। अब अफकोर्स हाम्रो जस्तो सोसाइटीमा धेरै कम होला, अनि बाहिरतिर पनि अब पहिला अब हाम्रै जेनेरेसनकोहरूले पनि कम गर्थ्यो होला, तर अबको बच्चाहरूले अब मिलेनियलहरू अहिलेकोहरूले चाहिँ एकदम धेरै बच्चाहरूलाई हेर्छन् कि, एकदम मिनिङफुली हेर्छन् बाउहरूले। ब्रेन नै एडजस्ट भइरहेछ अरे बच्चाको लागि भनेर हिजो भर्खर मैले सुनेको एउटा गजबको रिसर्च होइन। त्यो हुँदाखेरि अनि बाउले हेरेको बच्चाहरू एकदमै कन्फिडेन्ट हुने, रमाइलो गर्नुपर्ने, त्यस्तो के त्यो पनि छ है। नेपालमा पनि त कति त अब त बाध्यताले पनि बाउले पनि उत्तिकै हेर्नुपर्छ, किनभने न्युक्लियर फ्यामिली भएपछि त आफू मात्रै नहेरेर त भएन होइन, पुर्याउने के गर्ने, तर त्यसमा पनि अझ मिनिङफुल्ली काम गर्यो भने। र यसको सिकाइ चाहिँ नि प्यारेन्टिङ गर्दाखेरि आमालाई मात्रै बोलाउने होइन, बुवालाई पनि बोलाउनु पर्यो, उसले पनि त अनि ऊ पो रमाइलो मान्छ नि, ऊ पनि त एउटा हकदार हो नि, बच्चा ठुलो भएपछि मैले पनि त तँलाई हुर्काएको हो नि भन्ने खालको त्यो उसले भन्नै पर्दैन, किनभने बच्चाले थाहा पाइहाल्छ मेरो बुवाले यस्तो यस्तो गर्यो भनेर होइन। महिलाको लागि सशक्तिकरण के सशक्तिकरणहरू गर्दाखेरि खालि महिलाहरू मात्रै राख्ने के, किन हुन त म त्यो फिल्डमा काम गरेको होइन, इफ यु किप बोथ, अनि उसले पनि बुझ्छ नि त उसको पोइन्ट अफ भ्यूबाट रियलाइज गर्छ नि, अनि सजिलो हुन्छ, सहज हुन्छ घरमा जाँदाखेरि, अनि मैले मात्रै पैसा कमाउने तिमीलाई नदिने भन्ने कुराहरू पनि त हस्बेन्डलाई त पच्दैन नि त, हस्बेन्डले बुझेर ल ए तिम्रै रहेछ तिमी नै कमाऊ नि त, तिमीलाई मन लाग्यो भने घरको केही खर्च गर, नभए यो तिम्रै हो भन्ने उसले अग्री गरेर गर्न सक्यो भने त त्यो त सबभन्दा बेस्ट हो नि त होइन. त्यस्तै गरेर अब अहिले हामीले प्यारेन्टिङमा हुन त अलिअलि त सुरु भइरहेछ, मेल प्यारेन्ट्सहरूलाई पनि एकदमै अनिवार्य गर्ने बेला आयो जस्तो लाग्यो.
0: शिक्षाविद शान्ता दीक्षितसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
1: नेपालबाट हुने वस्तु निर्यात हालसम्मकै उच्च बिन्दुमा, व्यवसायी दीपक भट्टलाई सघाएको आरोपमा पूर्व अर्थमन्त्री पौडेल सुर्खेतबाट पक्राउ, राहदानी छपाई प्रकरणमा 16 जना विरूद्ध भ्रष्टाचारको मुद्दा.
0: राष्ट्रपाको पहिलो महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्य र भोलि पदाधिकारीको निर्वाचन, समावेशी नेतृत्व ल्याउन कार्यकर्ताको माग, अध्यादेश प्रतिस्थापन सम्बन्धी 4 विधेयक संसदमा.
1: चिया उद्योग र बगान बन्द हुँदा 60,000 श्रमिक प्रभावित, राष्ट्र बैंकको कार्यवाही अब नियुक्तिमा पनि बाधक, बालबालिकाको प्रभावकारी सिकाइका लागि अभिभावकको भूमिका महत्वपूर्ण.
0: कतारको ग्यास प्लान्टमा विस्फोट हुँदा 13 श्रमिकको मृत्यु, अमेरिका इरान वार्ताले अन्तिम सम्झौताका आधार तयार गर्ने, बेलायतका प्रधानमन्त्रीद्वारा पदबाट राजीनामाको घोषणा.
1: र अर्जेन्टिनाद्वारा अस्ट्रेलियालाई 2-0 पराजित, जीतसँगै नकआउट चरणमा प्रवेश. भोलि बिहान इंग्ल्याण्ड र घाना बीच पहिलो खेल हुने, अन्य 2 खेल पनि हुने.
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग गर्न खोजिएको छ राष्ट्रपाको महाधिवेशन, जहाँ महाधिवेशन अन्तर्गत बन्द सत्र शुरू हुन नसकेको भनेर विभिन्न खबर पनि सार्वजनिक भइरहेका छन्। उद्घाटन सत्रमा भने विभिन्न राजनैतिक दलका नेताहरू पनि त्यहाँ पुगेका थिए र उनीहरूले शुभकामना पनि दिए, अनि राष्ट्रपाको अहिलेको उपलब्धि र यसले देखाएको चुनौतीको बारेमा पनि विभिन्न टिका टिप्पणीहरू उनीहरूले मंचबाट गरेका थिए. यहाँ महाधिवेशन शुभकामना लेखिएको छ पछाडिपट्टि ब्यानरमा. त्यहाँ अगाडिपट्टि जो मंचमा एकजना नेता जस्ता देखिने व्यक्ति छन् र प्रतिपक्षी दलका नेता जस्ता देखिने व्यक्ति छन् र भन्दैछन् केही, माथि यस्तो लेखिएको छ र अन्तिम सुझाव आइन्दा यसरी

0: पञ्चायत सुने, बहुदल र गणतन्त्र भोगे, तर देश र जनताको निस्वार्थ रूपले माया गर्ने न त कुनै नेता भेटे न त अरू कोही। त्यसैले भन्न मन लाग्यो, लुट नसके लुट कान्छा, लुट नसके लुट, अरू देशमा पाइँदैन, नेपालमै हो छुट।
1: एउटा छोरो छ, हाम्रो अवस्था गर्दैन, के भयो देशको लागि मात्रै सोच्छ।
2: नपढेको भन्यो भने डिग्री पास गरेछ, पैसा त्यो कमाउने छैन, होइन यस्तो पाराले जिन्दगी चल्छ?
3: गर्न त खोजिरहेको थियो नि, अस्ति पनि काम गरेको 2 महिनाको सौली पैसा दिएन, देश लुटेर भएन।

0: Time check. It's 7 a.m.
1: अहिले बिहानको 7 बजेको छ।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं हाम्रो यो दैनिकी रेडियो कार्यक्रम लिकन, र हामी सम्पूर्ण हाम्रो श्रोतावर्गहरूलाई हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौं कि हामीलाई निरन्तर सुन्नु भएको निम्ति र आत्मिक लाभ उठाउनु भएको निम्ति। त्यसैले आउनुहोस्, आज पनि हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउँ। दाइ, हामीले पछिल्ला दिनहरूदेखिबाट निरन्तर रूपमा चाहिँ मुक्तिको मार्ग अध्ययनको यो यात्रामा चाहिँ पहिलो इतिहासको पुस्तकलाई चाहिँ आधार बनाएर निरन्तर रूपमा अघि बढ़िरहेका छौं। अनि म जस्तै एउटा जुन नयाँ श्रोताको लागि चाहिँ आजको अध्ययनको मुख्य विषय चाहिँ के हुनेछ, अलिकति बताइदिनुहोस् न दाइ।
2: वास्तवमै हामीले यो अध्ययन यात्रामा राजा दाउदको जीवन, उहाँको नेतृत्व र उहाँले परमेश्वरको इच्छा अनुसार गरेका कामहरूलाई क्रमशः हेरिरहेका छौं। आजको अध्ययनमा भने हामी एउटा अत्यन्त महत्वपूर्ण घटनातर्फ अगाडि बढ्नेछौ। परमेश्वरको उपस्थितिको प्रतीक मानिने करारको सन्दुकलाई सम्मानपूर्वक र सही विधि अनुसार अगाडि बढ़ाउने तयारीको विषयमा यो अध्ययनको यात्रामा हामी हेर्नेछौ।
1: तपाईँले तयारी भन्नुभयो, अघिल्लो अध्ययनमा मैले सुनेको थिएँ कि गलत तरिकाले सन्दुक बोकेको कारण एक व्यक्तिले ज्यान गुमाएको पनि थियो, आजको अध्ययनले त्यसबाट के सिकाउँछ त दाइ?
2: धेरै राम्रो प्रश्न गर्नुभयो भाइ। यही कुराले आजको अध्ययनलाई अझ गहिरो बनाउँछ। हामीले यहाँ एउटा ठूलो सत्य देख्नेछौ। परमेश्वर प्रति हाम्रो भावना मात्र होइन, तर उहाँको वचन अनुसारको आज्ञा पालनलाई पनि उत्तिकै आवश्यक छ भन्ने सत्यतालाई। दाउदले यसपटक सन्दुक सार्ने काममा आफ्नो विचार होइन, परमेश्वरको निर्देशन खोजे। यही नै आराधनाको सही शुरूआत हो।
1: अर्थात आराधना भन्नाले केवल गीत संगीत मात्र होइन, तयारी, पवित्रता र आज्ञा पालन पनि रहेछ, होइन त दाइ?
2: हो, ठिक भन्नुभयो भाइ तपाईँले। जब परमेश्वरको उपस्थितिलाई सम्मानपूर्वक ग्रहण गरिन्छ, तब त्यो आराधना आनन्द, हर्ष र एकताको माध्यम बन्छ। आजको अध्ययनले हामीलाई यही कुरा सिकाउँछ। परमेश्वरको काम परमेश्वरकै तरिकाले गर्दा मात्रै त्यसले आशिष ल्याउँछ। त्यसैले आउनुहोस्, आजको यो अध्ययनको यात्रामा त्यो सत्यतालाई मनन गर्दै हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: त मित्र, आज हामी बाइबल अध्ययन पहिलो इतिहास 15 अध्यायबाट गर्न गइरहेका छौं। हामीले देखिसकेका छौं कि पहिलो इतिहास 13 अध्यायदेखि 16 अध्यायहरू दाउद र करारको सन्दुकको निम्ति अर्पित अध्याय हो। मतलब त्यस करारको सन्दुकलाई परमेश्वरद्वारा चुनिएको स्थान यरूशलेममा ल्याउने दाउदको अठोटको खण्ड हो। यो वास्तविकताको दृष्टिमा यो कुरा देख्ने कुरा चाखलाग्दो छ कि यी अध्यायहरूले हामीलाई राज्यको मामलाहरूको रिपोर्ट, दाउदले बनाएका निर्णयका रिपोर्ट, वरिपरिका राष्ट्रहरूसँग उसले बनाएका सन्धि, उसले लडेका लड़ाईको रिपोर्ट र राज्यमा आहार पानमा र अन्य क्रियाकलापमा खर्च भएको लेखा वा खाताको दिने भए। यी अध्यायहरू आज हामीले टीभीमा हेर्ने समाचार प्रसारण जस्तै हुने थियो, तर त्यसको सट्टामा यी अध्यायहरूले हामीलाई सन्दुकको सार्ने कुराको बारेमा बताउँछ। यसमा तपाईँ र मेरो निम्ति पाठ छ। यसले हामीलाई त्यो कुरा देख्न सहायता गर्दछ कि परमेश्वरको दृष्टिमा कुन कुरा चाहिँ महत्वपूर्ण छ। हाम्रा समाचार प्रसारणमा धेरै प्रोपोगान्डा र खबरहरू पाउँदछौ। आजको समाचारहरूको सम्बन्धमा परमेश्वरको दृष्टिकोण कस्तो छ? कहाँ चाहिँ परमेश्वरले जोड यानी बल दिनुहुन्छ? मित्र, यस खण्डबाट हामीले यो सिक्नु पर्छ, अर्थात सन्दुकलाई सार्ने कामबाट हामीले सिक्नु पर्दछ कि परमेश्वर उहाँका मानिसहरूको आराधनामा चाक लिनुहुन्छ, रुचि लिनुहुन्छ। सन्दुक इसरायलीहरूको निम्ति आराधनाको केन्द्र र मुख्य कुरा थियो। अनि त्यहाँ नै परमेश्वर बल दिनुहुन्छ, जोड दिनुहुन्छ। इतिहास स्वयंले हामीलाई सिकाउँछ कि प्राय गरेर हामी बितेका कुराहरूमा जोड दिन्छौं। एकपल्ट एक समय पेरिसमा नेपोलियनको महलमा व्यस्त स्टाफहरू थिए। आज त्यो संग्रहालय छ। आज त्यहाँ कुनै पनि महत्वपूर्ण निर्णयहरू बनाइँदैनन्। बस त्यो एक संग्रहालय मात्र हो। अर्को प्रश्न उठ्छ, पवित्र वासस्थान यानि भेट हुने पाललाई के भए थियो? मेरो विचार यो हो कि यो लथालुङ्ग पारिएको थियो। खास मात्रामा भन्नु नै पर्ने हो भने यो खाली एक लुगाको पाल वा तम्बु मात्र थियो। सुनका पाटीहरू, पितलका खामाहरू, चाँदीका आधारहरू सम्भवत पलिस्तिनीहरूद्वारा लगिए। त्यो भेट हुने पाल वा पवित्र वासस्थानलाई के भए थियो? सो कुराको कुनै रेकर्ड छैन, सिवाय सन्दुकको। अनि महत्वपूर्ण कुरा चाहिँ सन्दुक थियो। किन? सन्दुकमा कृपा आसन छ। त्यही नै स्थानमा परमेश्वरले इसरायलका मानिसहरूलाई भेट्नुहुन्थ्यो। तपाईं र मेरो निम्ति महत्वपूर्ण कुरा यो छ कि त्यो स्थानको पाउनु हो जहाँ तपाईं र म परमेश्वरबाट कृपा प्राप्त गर्न सक्छौ। हामी सबैलाई परमेश्वरको कृपाको आवश्यक पर्दछ। परमेश्वर आज आफ्नो कृपा फैलाउन वा दिन तयारी हुनुहुन्छ, किनभने उहाँसँग हाम्रो निम्ति कृपा आसन छ। पहिलो योहना 2:1-2 भन्छ, हे मेरा साना केटाकेटी हो, तिमीहरूले पाप नगर भनी यी कुराहरू म तिमीहरूलाई लेख्दछु। औ कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रा एक सहायक हुनुहुन्छ, अर्थात धार्मिक येशु ख्रिष्ट। औ उहाँ हाम्रा पापको निम्ति प्रायश्चित हुनुहुन्छ, औ हाम्रा निम्ति मात्र होइन तर सबै संसारको निम्ति। यो शब्द प्रायश्चितको अर्थ हो कृपा आसन। ख्रिष्ट हाम्रा पापहरूको निम्ति कृपा आसन हुनुहुन्छ। अहिले त्यो परमेश्वरको निम्ति महत्वपूर्ण कुरा हो। वास्तवमा आज तपाईं र म टीभीमा जुन कुरा सुन्छौ त्यो महत्वपूर्ण होइन, अनि हाम्रा राजधानीहरूमा बनाइएका निर्णयहरू पनि महत्वपूर्ण होइनन्। तर महत्वपूर्ण निर्णयहरू परमेश्वरका निर्णयहरू हुन्। हामीले देखिसकेका छौं कि दाऊदले सन्दुक यरुसलेममा ल्याउने प्रयत्न गरे। यद्यपि सन्दुक यरुसलेममा ल्याउने काम उचित र सही भए तापनि उसले यो गलत तरिकामा ल्याउनलाई प्रयत्न गरे। केवल दाऊदले मात्र यरुसलेमलाई सन्दुकको स्थानको रूपमा चुनेनन्, तर परमेश्वर स्वयंले पनि त्यो उही जग्गाको चुन्नु भएको थियो। यसकारण सन्दुक यरुसलेममा ल्याउने काम अति नै महत्वपूर्ण थियो। तर समस्या चाहिँ यो थियो कि दाऊदले यो गलत तरिकामा ल्याउने प्रयास गरे। परमेश्वरले उसलाई गन्तीको पुस्तकमा निर्देशन दिनुभएको थियो कि सन्दुक खाली कोहात वंशीका छोराहरूले आफ्नो कानमा बोक्नु पर्दछ। त्यसलाई यरुसलेममा पुर्याउने काममा कुनै सजिलो विधिको प्रयोग गर्नु हुँदैन थियो, अर्थात त्यस सन्दुकलाई लैजान कुनै सजिलो विधिको प्रयोग गर्नु हुँदैन थियो। मित्र, आज परमेश्वरको वचन दिने काम सजिलो छैन। धेरै मानिसहरू सोच्दछन् कि प्रभुको काम केही प्रकारको वनभोज र केही आनन्दित कुरा हो। मित्र, यो कदापि सजिलो कुरा होइन। परमेश्वरको वचन परमेश्वरको जनहरूद्वारा बोकिनु पर्दछ। रोमी 10:17 भन्छ, विश्वास सुनैबाट र सुनै परमेश्वरको वचनबाट आउँछ। परमेश्वरले उहाँको वचनको प्रचारको आशिष दिनुहुन्छ। पाउल निरन्तर आफ्नो भनाईलाई जारी राख्छन्, भन्छन् कि तिनीहरूले सुन्नुपर्नेछ, तर कसरी तिनीहरूले प्रचारक बेगर शून्य छन्। पाउलले यो पनि भन्छन् पहिलो कोरन्थी एक अध्यायको अठार पदमा, क्रुसको सुसमाचार नाश हुनेहरूको निम्ति मूर्खता हो तर हामी उद्धार पाउनेहरूको निम्ति परमेश्वरको शक्ति हो। परमेश्वर चाहनुहुन्छ कि मानव जातिले सुसमाचार मानव माध्यमद्वारा सुनेको। उहाँले यो खुला आकाशमा ठूलो अक्षरमा लेख्नुहुन्न ताकि मानिसहरूले देख्न सकुन्, सुन्न सकुन्, बुझ्न सकुन्। मित्र, उहाँ आशा गर्नुहुनेछ कि हामी प्रत्येक विश्वासीले उहाँको सन्तानले सुसमाचार प्रचार गरेको। अहिले यो पन्ध्र अध्यायमा दाऊद सन्दुकलाई यरुसलेममा सही तरिकामा ल्याउन गइरहेका छन्। पहिलो इतिहास पन्ध्र अध्यायको एक पदमा भनिएको छ, दाऊदले आफ्नो निम्ति दाऊदको शहरमा महलहरू बनाए औ परमेश्वरको सन्दुकको निम्ति एउटा ठाउँ तयार गरेर त्यसको लागि एउटा पाल टाँगे। अनि दुई पदमा भनिएको छ, त्यसपछि लेवीहरूले मात्र परमेश्वरको सन्दुक बोक्नु पर्छ भनी तिनले उर्दित दिए, किनभने तिनीहरू नै त्यो बोक्न र सधैँ उहाँको सेवा गर्न चुनिएका थिए। मेरो यो प्रश्न हो, दाऊद, तिमीले यो पहिले नै किन गरेनौ? यदि तिमीले यो ठिक तरिकामा पहिले नै गरेको भए निश्चय नै तिमीले त्यस निराशमय अनुभवमा भएर जानुपर्ने थिएन। मित्र, त्यही नै तरिकामा हामी धेरैले सिक्दछौ। मित्र, आगे तीन पदमा भनिएको छ, त्यसपछि त्यसको निम्ति तयार गरिएको ठाउँमा परमप्रभुको सन्दुक ल्याउन दाऊदले सबै इसरायललाई यरुसलेममा भेला गराए। दाऊदले सोचे कि सबै इसरायलीहरू परमप्रभुको सन्दुक यरुसलेममा ल्याउन जम्मा भेला गराउन महत्वपूर्ण थियो। अनि परमेश्वरले पनि सोच्नुभयो कि यो महत्वपूर्ण कुरा थियो। यो नै एक कारण हो उहाँले यो पहिलो इतिहासमा रेकर्ड गर्नुभयो।

त्यो स्थान जहाँ अब्राहमले इसाकलाई बलि चढाउन लागेका थिए। त्यो पवित्र श्रेणी, त्यो पर्वत श्रेणी वा माला यरुसलेममा भएर गलगोथासम्म फैलिएको छ, जुन स्थानमा ख्रिस्टलाई क्रुसीकरण गरिएको थियो, र त्यो गलगोथा उही पर्वत श्रेणीमा स्थित छ। मेरो विचारमा दाउदले सन्दुकको निम्ति तयार गरेको स्थान चाहिँ मोरिया पर्वतमा थियो। बाह्र पदमा भनिएको छ, तिनीहरूलाई भने लेवीहरूका परिवारहरूका प्रधानहरू तिनीहरू हौ, तिमीहरू र तिमीहरूका कुटुम्बहरू आफू आफूलाई पवित्र गर, र मैले त्यसको निम्ति तयार पारेको ठाउँमा परमप्रभु इसरायलका परमेश्वरको सन्दुक ल्याऊ। अनि तेह्र पदमा भनिएको छ, पद तेह्रमा, किनभने तिमीहरू पहिलो पल्ट त्यहाँ उपस्थित नभएकोले परमप्रभु हाम्रा परमेश्वर हामी माथि क्रोधित हुनुभयो, किनकि हामीले गर्नु परे अनुसार उहाँको अगुवाई हामीले खोजेनौ। तपाईँले यादै होला कि दाउले सर्वप्रथममा परमेश्वरलाई दोष लगाएका थिए। उसले सोच्यो कि उज्जाको जीवन लिने काममा परमेश्वरले ठूलो गल्ती काम गर्नुभयो, तर उसले यो कुरा थाहा पाए कि तिनी स्वयं नै गलत गरिरहेका थिए। र अहिले के तपाईँले बार बार यो अभिव्यक्त दोहोरिएको ध्यान दिनुभएको छ, इसरायलको परमप्रभु परमेश्वरको सन्दुक? मित्र, यसबाट हामी यो कुरा थाहा पाउँछौ कि सन्दुक परमेश्वरको निम्ति महत्वपूर्ण थियो। अनि पन्ध्र अध्यायको पन्ध्र पदमा भनिएको छ, र परमप्रभुको आज्ञा अनुसार मोसाले तोके झैं आफ्ना काँडमा डण्डाले बोकेर परमेश्वरको सन्दुक उठाएर ल्याए। हामी जान्दछौ कि दाउद संगीतकार थिए र यस हर्षित उत्सवको समयमा संगीत सही उत्सव मनाएको चाहे। अनि सोह्र पदमा भनिएको छ, त्यसपछि दाउदले लेवीहरूका मुखियाहरूलाई तिनीहरूका कुटुम्बहरू जो जो आफ्ना आफ्ना बाजा सारांगी वीणा र खैजडीमा हर्षको संगीत बजाउनमा निपुण थिए तिनीहरूलाई नियुक्त गर्नु भनी हुकुम गरे। मित्र, हामी जान्दछौ कि दाउद संगीतकार थिए र यस हर्षित उत्सवको समयमा संगीत सहित उत्सव मनाउन चाहे। यो अति नै महान दिन थियो जब परमेश्वरको सन्दुक यरुसलेममा ल्याइयो। यो नै दाउद यरुसलेममा आउने कामको निम्ति महान उच्च पोइन्ट थियो। परमेश्वरले अरू त के, दाउद यरुसलेम आएर यबुसीहरूबाट यसको कब्जा गर्ने कामको रेकर्ड गर्नुहुन्न, न दाउदले आरम्भ गरेका महान भवन निर्माण योजनाको रेकर्ड गर्नुहुन्छ। परमेश्वर आत्मिक कुरातिर जोड दिनुहुन्छ र म आशा गर्दछु कि यसबाट हामी विशेष प्रत्येकको निम्ति पाठ पाउँछौ। अनि पच्चीस पदमा भनिएको छ, पच्चीस पदमा, त्यसपछि दाउद र इसरायलका बुढा प्रधानहरू र हजार हजारका फौजका कप्तानहरू ओबेद एदोमको घरबाट ठूलो उत्सव साथ परमप्रभुको सन्दुक ल्याउन गए। ओ मित्र, यो महान दिन थियो। अनि छब्बीस पदमा भनिएको छ, परमप्रभुको करारको सन्दुक बोक्ने लेवीहरूलाई परमेश्वरले सहायता गर्नुभएको हुनाले तिनीहरूले सातवटा गोरु र सातवटा भेडा बलिदान चढाए। यी सबै बलिदानहरूले ख्रिस्टको औलाउँदथ्यो। अनि सत्ताइस र अठाइस पदमा भनिएको छ, दाउद र सन्दुक बोक्ने सबै लेवीहरू, संगीतकारहरू र गायक कनन्याहरूले असल असल मलमलको लुगा लाएका थिए। अब दाउदले चाहिँ मलमलकै एपोद लाएका थिए। यसरी सबै इसरायल जय दुहानीको साथ नरसिंगा र तुरही फुक्दै र झ्याम्टा सारांगी र बीणा बजाउँदै परमप्रभुको करारको सन्दुक लिन आए। ओ, यो कस्तो सुन्दर दिन थियो, कति हर्षित दिन। अहिले हामी देख्छौ कि प्रत्येक जना दाउदसँग त्यस खुशियाली स्तुति प्रशंसाको उत्सवमा थिएनन्। उन्तिस पदमा भनिएको छ, तर जब परमप्रभुको करारको सन्दुक दाउदको शहरभित्र ल्याउँदै थियो, तब साउलकी छोरी मिकलले झ्यालबाट हेरिन् औ दाउद राजालाई नाच्दै र आनन्दित भएका देखे, र तिनले आफ्नो मनमा तिनलाई तुच्छ ठानिन्।

0: मिकल राजा साउलको छोरी थिइन् र दाउदको पहिलो पत्नी थिइन्। अहिले तिनले परमप्रभुलाई स्तुति प्रशंसा गर्ने काममा दाउदको बडो जोश र उत्साह देखे। तिनले आफ्नो हृदयमा सोचिन् कि उनी त धार्मिक कट्टरपन्थी हुन्। ओ मित्र, आज हाम्रो दिनमा दाउद जस्तो मानिसको कति धेरै आवश्यक छ। अमित्र, अति नै धेरै धार्मिक कट्टरपन्थी हुनु पर्दैन, तर हामीलाई त्यस्तो आनन्द र हर्षको नदीको आवश्यक छ जुन परमेश्वरको जनहरूको जीवनहरू र हृदयहरूमा भएर भन्दछ। त्यही नै पहिलो इतिहास 15 अध्यायको महान पाठ हो। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: आजको अध्ययन साँच्चै नै धेरै नै आशिषमय रह्यो। मैले एउटा कुरा स्पष्ट रूपमा बुझे कि परमेश्वरले उहाँको उपस्थिति हल्का रूपमा होइन, सम्मान र आज्ञा पालनका साथ स्वीकार्ने हृदय खोज्नुहुन्छ।
2: हो भाइ, आजको अध्ययनले हामीलाई सम्झाउँछ कि जसरी सन्दुक बोकेर लैजान चुनिएका मानिसहरू आफूलाई पवित्र बनाए, त्यसरी नै हामीले पनि परमेश्वरको वचनलाई आफ्नो जीवनमा बोकेर हिँड्नुपर्छ। आज परमेश्वरको उपस्थिति कुनै सन्दुकमा सीमित छैन, तर ख्रिस्ट येशू मार्फत हाम्रो जीवनमा बास गर्नुहुन्छ।
1: यसको अर्थ दाई, आज हामी प्रत्येकलाई परमेश्वरको सत्य सन्देश सही तरिकाले अरूसम्म पुर्याउनको निम्ति चाहिँ जिम्मेवारी दिएको रहेछ।
2: हो, जब हामी परमेश्वरको वचनलाई सही तरिकाले बुझ्छौ र सही तरिकाले बाँड्छौ, तब हाम्रो जीवनबाट आनन्द, हर्ष र आशाको नदी अरू मानिसहरूको जीवनमा बग्न थाल्छ। आजको अध्ययनले हामीलाई आत्मपरीक्षण गर्ने चुनौती पनि दिएको छ कि हामी उहाँको वचनमा सम्मानपूर्वक बाँचिरहेका छौ।
1: साँच्चै भाइ, आजको अध्ययनले चाहिँ हामीलाई केवल सुन्ने मात्र होइन, तर जीवनमा लागू गर्नुपर्ने कुराहरू चाहिँ बताउँदछ।
2: आदरणीय श्रोताहरू, यदि आजको अध्ययनले तपाईँहरूको हृदयलाई छोएको छ, तपाईँहरूको जीवनमा केही कुराहरू सिकाएको छ भने कृपया हामीसँग सम्पर्क गर्नुहोस्। तपाईँका विचारहरू, अनुभवहरू र आशिषहरू हामीहरूसँग बाँड्नुहोस्। तपाईँहरूका शब्दहरू नै हाम्रो हौसला र आनन्द र हाम्रो सेवाको प्रेरणाहरू हुन्।
1: साँच्चै नै तपाईँले बाँड्नु भएको आशिषले हामी पनि अझै आशिषित हुने मौका पाउँछौ।
2: यसै आशामा आजको यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई हामी टुङ्ग्याउनेछौ। अन्तमा परमेश्वरले तपाईँहरू सबैलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्।
1: आजको यस अध्ययनलाई पनि हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र आगामी दिनहरूमा अझै पनि यस्ता कार्यक्रमहरू लिएर हामी हजुरको माझमा उपस्थित हुने नै छौं र हामीलाई यस कार्यक्रम विषय तपाईँहरूको धारणा के कस्तो रह्यो हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024297997 0420979797।

यस कार्यक्रम विषय तपाईहरूको धारणा के कस्तो रह्यो हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207907049797।

0: minute, just a minute, we will return back. Return back.
1: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
2: बाप्रे,
1: अब चाहिँ के हुने हो?
3: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
0: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हेलो
7: हेलो हेलो,
6: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
8: हजुर,
7: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
8: दिन त। हेलो, भन्नुहोस् त।
6: हेलो हजुर,
8: हजुर,
6: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
8: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
7: ए नानी, के भनेर छ, के हो, के भयो?
8: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर

लौ परमेश्वरी, यो गैरी खेतका सिने भूमि नाग नगिनी देवी देवता सबैले काइलालाको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वरी।

0: खेलिन्छ नि हाम्रो आफ्नै पोर्ट पनि,
1: कति साह्रै गाली गरेको
0: किन गराउँछ नि बुढा
1: फरिया चाहिँ मैले किनिदिएको लाएर आएको मरिले
0: होइन मैले किनिदिएको
1: कहाँ हुन्छ मैले किनिदिएको
2: मुर्दाहरू जहिले नै
3: के पनि होइन।

0: இளம்பு பிரேக் டைம்.
1: ஓஹோ, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा
6: संस्थालाई किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
8: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: नमस्ते डाक्टर सर।
11: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बाल बालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बाल बालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बाल बालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
11: हो नि, बाल बालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
12: त्यसैले आफ्ना बाल बालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
14: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
13: के रे, नानी त भर्खर 17 की लागि होइन र?
14: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
13: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन, छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
14: ए हो र,
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: Elumbu FM 89.6 MHz.

Thank you.

लौ परमेश्वरी, यो गैरी खेतका सिने भूमि नाग नगिनी देवी देवता सबैले काइलालाको खेतको रक्षा गरिदेऊ। ठुलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वर।

Time check. It's 9 AM. अहिले बिहानको 9 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको हेलम्बु खबरमा स्वागत छ। म ङेमलिङ लामा। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। काठमाडौँ उपत्यकामा बर्ड फ्लूको संक्रमण तीव्र, 6 लाख भन्दा बढ़ी कुखुरा नष्ट। एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ। पार्टी अध्यक्ष ओलीद्वारा भाषणा। राजधानी विभागका महानिर्देशक तीर्थराज सहित 16 जनविरूद्ध 10 अर्ब 13 करोड़को मुद्दा। देशभर रेबिज खोपको अभाव। नेपालको वैदेशिक व्यापार 21 खर्ब 72 अर्ब नाग्यो। अमेरिका इरान बीचको वार्ता सफल। 60 दिनभित्र अन्तिम सम्झौता हुने पाकिस्तानी प्रधानमन्त्रीको भनाई। अस्ट्रेलियाको सिडनीबाट 2.7 टन लागू औषध कोकिन बरामद। र फिफा विश्वकप गैरातीको खेलमा अर्जेन्टिनाद्वारा अस्ट्रिया 2-0 पराजित। सर्वाधिक गोल गर्ने खेलाड़ी बने अर्जेन्टिनाका लियोनल मेस्सी। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। ठूलो परिमाणमा विद्युतीय चुरुट भेपा सहित सिन्धुपाल्चोकको जुगल गाउँपालिका 4 का राम कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोकको 12 विषय नगरपालिका 3 खागदलबाट हिजो 2,59,50,000 रूपियाँ बराबरको 7,700 थान विद्युतीय चुरुट भेपा र बलेरो गाड़ीसहित श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय 12 विषयबाट प्रहरी निरीक्षकको कमानमा खटिएको प्रहरी टोलीले अवैध भेपा सहित उनलाई नियन्त्रणमा लिएको हो। श्रेष्ठलाई बरामद सामान सहित थप अनुसन्धान र आवश्यक कार्यवाहीका लागि तातोपानी भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ। नुवाकोटमा गैराती भएको झडपमा यसलाई फेरि सुन्नुहोला। नगरकोटमा गैराती भएको झगडामा चक्कु प्रहारबाट एक युवकको ज्यान गएको छ। चक्कु प्रहारबाट मृत्यु हुनेमा महोत्तरीको मिथिला नगरपालिका 9 घर भई हाल नगरकोट मोड बस्ने 28 वर्षीय आकाश रसाइली रहेका छन्। चक्कु प्रहारबाट गम्भीर घाइते भएका रसाइलीको उपचारको क्रममा केएमसी अस्पताल सिनामंगलमा आज बिहान मृत्यु भएको हो। चक्कु प्रहार गर्ने उदयपुर त्रियुगा नगरपालिका 13 घर भई भक्तपुरको सल्लाहकारी बस्ने 31 वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका 3 घर भई सल्लाहकारी बस्ने 27 वर्षीय दुर्जय शेर्पा र गुल्मी तमघास घर भई सल्लाहकारी बस्ने 35 वर्षीय रमेश कुमारलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरले जनाएको छ। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकालाई औपचारिक रूपमा अनिवार्य तथा निशुल्क शिक्षा स्थानीय तह घोषणा गरिएको छ। गाउँपालिकाले शिक्षा क्षेत्रमा हासिल गरेको प्रगति, विद्यालय उमेर समूहका बालबालिकाको विद्यालय पहुँच सुनिश्चितता तथा शिक्षकको अधिकारलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने उद्देश्यका साथ उक्त घोषणा कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रमका प्रमुख अतिथि झम्कनाथ नेपालले शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको बताउनुहुँदै अनिवार्य तथा निशुल्क शिक्षा घोषणाले गाउँपालिकाको शैक्षिक विकासमा नयाँ अध्याय थपेको बताउनुभयो। हेलम्बु खबरमा राष्ट्रिय खबर। काठमाडौँ उपत्यकाका 3 वटा जिल्लामा एकैपटक धेरै स्थानमा बर्ड फ्लूको संक्रमण देखिएको छ। पशु सेवा विभागले हिजो सोमबार पशु प्राविधिकहरूको 4 टोली परिचालन गरी बर्ड फ्लू H5N1 पुष्टि भएका फार्महरूमा कुखुरा र हाँसहरू नष्ट गरेको जनाएको छ। उपत्यकाका 50 भन्दा बढ़ी स्थानमा बर्ड फ्लू फैलिसकेको छ। यो अत्याधिक संख्या हो। विभागका एभियन इन्फ्लुएन्जा नियन्त्रण कार्यक्रम तथा रोग निगरानी कार्यक्रमका प्रमुख वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले भन्नुभयो। उपाध्यायका अनुसार उपत्यकाका कैयन सासाना फार्ममा पनि बर्ड फ्लूको संक्रमण देखिएको छ। फागुनमा पूर्वी नेपालबाट शुरू भएको प्रकोप अहिले उपत्यकाको सदर चिरियाखाना लगायत तीनै जिल्लाका विभिन्न स्थानमा फैलिएको विभागले जनाएको छ। संक्रमणबाट चिरियाखानामा रहेका दुर्लभ गिद्ध, लाटो कोसेरो, राजहाँस, सार लगायतका दर्जनौ पक्षी मरिसकेका छन्। जंगली बिरालो, सिभेट लगायतका केही जनावरमा पनि यो भाइरसको पुष्टि भएपछि प्रशासनले गत शुक्रबारदेखि चिड़ियाखाना अनिश्चितकालका लागि बन्द गरेको छ। सरकारले सामान्यतया प्रकोप प्रभावित फार्महरूमा सबै पक्षी, पक्षीजन्य उत्पादन र दाना नष्ट गर्ने, स्थान सील गर्ने र 42 दिनसम्म आवत जावतमा रोक लगाउने गर्छ। अहिलेसम्म संक्रमण पुष्टि भएका फार्मका 6 लाख भन्दा बढ़ी कुखुरा नष्ट गरिएका छन्। त्यस्तै लाखौं अण्डा र ठूलो मात्रामा कुखुराको दाना नष्ट गरिएको छ।
विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोपमा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको प्रहरले जनाएको छ। दीपक भट्टको व्यवसायलाई लाभ पुर्याउने गरी काम गरेको विषयमा विभिन्न पक्षको बयानबाट खुल्न आएको अनुसन्धानमा संलग्न एक अधिकारीले भनेका छन्। अर्थमन्त्री पौडेलले विभिन्न व्यक्तिको नाममा केही सम्पत्ति पार्किङ पनि गरेको हुन सक्ने अनुमान अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्। यसैबीच नेकपा एमाले पार्टीका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषयमा राजनीतिक प्रतिवाद गर्ने भएको छ। पौडेल पक्राउ परे लगत्तै एमाले विज्ञप्ति निकालेर विरोधसहित यसको राजनीतिक प्रतिवाद गर्ने जनाएको छ। एमाले पौडेलको पक्राउ सस्तो लोकप्रियता र स्टान्ट भनेको छ। पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पौडेलको गिरफ्तारीलाई गैर कानूनी बदनियतपूर्ण र राजनीतिक प्रतिशोधबाट प्रेरित कदमका रूपमा उल्लेख गरिएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 16 जना र दुई कम्पनी विरूद्ध 10,13,04,61,477 रूपियाँ भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ। राहदानी विभागबाट राहदानी छपाई सम्बन्धी कार्यमा प्रचलित कानून विपरीत बोलपत्रहरूको टेक्निकल इभ्यालुएसन र फाइनेन्सियल इभ्यालुएसन गरी गलत सिफारिश तथा गलत निर्णयको आधारमा सम्झौता गरी गराई आंशिक रकम समेत भुक्तानी लिई भ्रष्टाचार गरेको मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ। भ्रष्टाचार निवारण ऐन 2050 दफा 59 दफा 8 अनुसार उनीहरू विरूद्ध 10,13,04,61,477 रूपियाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना गरी सजाय हुन माग दावी लिई विशेष अदालत काठमाडौँमा हिजो आरोप पत्र दायर भएको आयोगले जनाएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा जारी छ। चितवनमा जारी राष्ट्रिय महाधिवेशनमा उम्मेद्वारी दिने व्यक्तिका प्रस्तावक र समर्थक बन्नेहरू उम्मेद्वार बन्न नपाउने भएका छन्। राष्ट्रपा निर्वाचन आयोगले एक सूचना जारी गरेर उम्मेद्वारको प्रस्तावक र समर्थक उम्मेद्वार हुन नपाउने जनाएको हो। निर्वाचन आयोगले पार्टी सभापतिको उम्मेद्वारका लागि एकजना प्रस्तावक र 51 समर्थक अनिवार्य गरेको छ। त्यस्तै अन्य केन्द्रीय सदस्यको हकमा एकजना प्रस्तावक र 21 समर्थक आवश्यक व्यवस्था मिलाएको छ। रेबिज संक्रमणबाट काठमाडौँको चन्द्रगिरी नगरपालिकामा एकजनाको ज्यान गएको छ। रेबिज संक्रमणपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका एक 48 वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको हो। केही हप्ता अघि कुकुरले टोकेका ती पुरूषले रेबिज विरूद्धको खोप एआरभी लगाएका थिएनन्। सरकारी अस्पतालहरूमा रेबिज विरूद्धको खोपको चरम अभाव भए पनि स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले यसबारे सूचना बाहिर ल्याउन कड़ा रोक लगाएको नाम उल्लेख नगर्ने शर्तमा अधिकारीहरूले बताएका छन्। केही दिन अघि संचार माध्यममा खोप अभावबारे बोलेका अधिकारीहरूलाई मन्त्रालयले सोधपूछ गरी सचेत गराएको समेत बुझिएको छ। अस्पतालको इमर्जेन्सी विभागका एक कर्मचारीले भनेका छन्, अवस्था एकदमै गम्भीर छ। हामीसँग कुकुरले टोकेको बिरानले दिने खोपको एउटै डोज पनि छैन, तर यसबारेमा मीडियामा बोल्न हामीलाई कड़ा प्रतिबन्ध लगाएको छ। अहिले रेबिजका बिरामीहरू महँगो मूल्य तिरेर निजी औषधि पसल फार्मेसीबाट खोप किन्न बाध्य भइरहेका छन्। टेकु मात्र नभई देशभरका अधिकांश सरकारी अस्पताल संस्थाहरूमा विगत केही महिनादेखि रेबिज विरूद्धको खोपकै चर्को अभाव छ। आधिकारिक अनुमान अनुसार नेपालमा वर्षेनी 100 भन्दा बढ़ी मानिसको रेबिजका कारण ज्यान जाने गरेको छ। चालू आर्थिक वर्ष 2082-83 को 11 महीनामा नेपालको वैदेशिक व्यापारले नयाँ कीर्तिमान कायम गरेको छ। यस अवधिमा कुल वैदेशिक व्यापार 21,72,06,00,00,000 रूपियाँ पुगेको छ, जुन नेपालको इतिहासमै सबैभन्दा ठूलो व्यापारिक कारोबार भएको भन्सार विभागले जनाएको छ। 11 महीनामा नेपालले 18,94,09,00,00,000 रूपियाँ बराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा 15.16% बढ़ी हो। यसै गरी निर्याततर्फ यसै अवधिमा 2,77,96,72,61,00,000 रूपियाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 12.28% निर्यात बढ़ेको हो। यो नेपालको इतिहासमै सबैभन्दा उच्च निर्यात हो। गत आर्थिक वर्षको पूरै अवधिमा
बाह्र महिनामा भएको 2,77,03,00,00,00 रूपियाँ बराबरको निर्यातलाई समेत यस वर्ष 11 महिनामै उछिनेको छ। नेपाली वस्तुको निर्यात बढे पनि आयातको तुलनामा यसको हिस्सा अझै कमजोर छ। कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा 12.80% सीमित छ। विभागका अनुसार 11 महिनामा नेपालको व्यापार घाटा 16,13,00,00,00,00 रूपियाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा 15.67% बढ़ी हो। साई दुबईले आगामी असोज 7 गतेदेखि पोखरा दुबई सीधा उडान गर्ने भएको छ। विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने भएको छ। यसअघि सन् 2025 हिमालय एयरलाइन्सले पहिलो पटक पोखरा लासा नियमित व्यावसायिक उडान शुरू गरे पनि यात्रु संख्या न्यून हुँदा उक्त उडान सेवा हालसम्म स्थगन छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दुबई पोखरा दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाइट दुबईले टिकट बुकिङ खुल्ला गरिसकेको बताउनुभयो। महाप्रबन्धक निरौलाले पोखराबाट उडान सेवा शुरू गर्न एयर अरेबियाले पनि चासो देखाएको बताउनुभयो। हेलम्बु खबरमा अब विदेशको खबर। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले स्विजरल्याण्डको बर्गेन स्टकमा भएको अमेरिका इरान बीचको पहिलो वार्ता सफलतापूर्वक सम्पन्न भएको बताएका छन्। प्रधानमन्त्री शाहबाजले एक्समा पोस्ट गर्दै उत्साहजनक प्रगति भएको बताएका छन्। वार्तामा 60 दिनभित्र अन्तिम सम्झौताका लागि रोडम्याप तयार गर्ने, राजनीतिक पर्यवेक्षणको लागि उच्चस्तरीय समिति स्थापना गर्ने र थप प्राविधिक वार्ता शुरू गर्ने सहमति भएको छ। प्रधानमन्त्री शरीफले अमेरिकी र इरानी वार्ताकारहरूको अर्थपूर्ण वार्ता प्रति प्रतिबद्धताको प्रशंसा गरेका छन्। यस बाहेक उहाँले मध्यस्थकर्ता देश कतार र बैठकका आयोजक देश स्विजरल्याण्ड प्रति पनि आभार व्यक्त गरेका छन्। बेलायतका प्रधानमन्त्री कियार स्टारमरले पदबाट राजीनामा दिनुभएको छ। आफ्नै पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि उहाँले पद छाड्ने घोषणा गर्नुभएको हो। सन् 2024 लेबर पार्टीबाट आम चुनावमा विजय गराउँदै प्रधानमन्त्री बन्नुभएका स्टारमरलाई 2 वर्ष पनि नपुग्दै आफ्नै पार्टीका सांसदहरूले राजीनामाको दबाव दिइरहेका थिए। अस्ट्रेलियाको सिडनीमा भूमिगत बंकरबाट 2.7 टन लागू औषध कोकिन बरामद गरेको छ, जुन देशका अहिलेसम्मकै सबैभन्दा ठूलो बरामद हो। अस्ट्रेलियाको प्रहरीले बरामद गरेको लागू औषध कोकिनको अनुमानित बजार मूल्य 816 मिलियन अस्ट्रेलियन डलर रहेको छ। प्रहरीले लागू औषध कोकिन सहित 2 युवालाई पक्राउ गरेको छ। खेलम्बु खबरमा अब खेलकुदको खबर। उपाधि दावेदार अर्जेन्टिनाले एक खेल बाँकी रहँदै फिफा विश्वकप 2026 नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। समूह जे अन्तर्गत गैराती भएको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई 2-0 पराजित गर्दै लगातार दोस्रो जीत दर्ता गरेको हो। पहिलो हाफको 39 मिनटमा उनले पेनाल्टी अवसर खेर फाले पनि त्यसको केही क्षणपछि पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट प्रहार गर्दै अर्जेन्टिनाले अग्रता लिएको थियो। दोस्रो हाफको इन्जुरी समयमा मेस्सीले अर्को गोल थप्दै 2-0 जीत सुनिश्चित गरे। यससँगै मेस्सीले प्रतियोगितामा अहिलेसम्म 5 गोल पुर्याएका छन्। यस खेलबाट मेस्सीले विश्व फुटबलमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। उनले जर्मनीका मिरोस्लाभ क्लोजलाई पछि पार्दै फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाड़ी बनेका छन्। मेस्सीले विश्वकपमा आफ्नो गोल संख्या 18 पुर्याउँदै यो कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। समाचारको समीकरण अनुसार अर्जेन्टिनाले 2 खेलबाट 6 अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। यसै गरी आज बिहान सम्पन्न खेलमा सेनेगललाई 3-2 गोलले हराउँदै नर्वे फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेको छ। हामी हेलम्बु खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। काठमाडौँ उपत्यकामा बर्ड फ्लूको संक्रमण तीव्र, 6 लाख भन्दा बढ़ी कुखुरा नष्ट। एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ, पार्टी अध्यक्ष ओलीद्वारा भर्सना। राजधानी विभागका महानिर्देशक तीर्थराज सहित 16 जना विरूद्ध 10,13,00,00,00,000 मुद्दा। देशभर रेबिज खोपको अभाव, नेपालको वैदेशिक व्यापार 21,72,00,00,000,00,000 नाग्यो। अमेरिका इरान बीचको वार्ता सफल, 60 दिनभित्र अन्तिम सम्झौता हुने पाकिस्तान प्रधानमन्त्रीको भनाई। अस्ट्रेलियाको
सिडनीबाट 2.7 टन लागू औषध कोकिन बरामद र फिफा विश्वकप गैरातीको खेलमा अर्जेन्टिनाद्वारा अस्ट्रिया 2-0 पराजित सर्वाधिक गोल गर्ने खेलाड़ी बने अर्जेन्टिनाका लियोनल मेस्सी। हेलम्बु खबर अहिलेलाई यति नै, अर्को खबर लिएर मध्याह बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै

0: कुराहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म एफएम 89.6 मेगाहर्ज।

0: இளம்பு பிரேக் டைம்.
1: लगभग सबैजना आइसक्नु भयो. आजको वडा स्तरको छलफल शुरू गरौँ त. आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको. हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ.
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: In the mix.
7: Hi, this is Britney Spears.
8: Hey, what up, this is Jay-Z.
9: This is Jennifer Lopez.
10: The mix. 89.6 FM.

0: Time check. It's 10 p.m.
1: अहिले रातिको 10 बजेको छ।
0: Time check. It's 10 a.m.
1: अहिले बिहानको 10 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: वा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
1: New Aruniko Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sagatsu Gadi Nagarpalika 5 Sindhupalchok. Our services: deluxe room with SUs, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Sagatsu Gadi Nagarpalika 5 Sindhupalchok. Email: hotel aruniko @gmail.com. Contact 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sagatsu Gadi Nagarpalika 5, Sindhupalchok.
2: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेटी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
3: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
3: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 9749-8349-9840-2961-31। प्रोप्राइटर मेनुका कार्की। ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
4: एभा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
5: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
4: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
6: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-620-51 9841-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
7: FM 89.6 MHz. 89.6 MHz.

0: இளம்பு பிரேக் டைம்.
1: हाम्रो प्रशिक्षण तपाईको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
3: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
5: तपाई तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
5: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
7: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ओइले के पार ओइ मित्र, ये दुम्सले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
10: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
9: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
10: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि। अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
9: राम राम राम राम राम, अब भो त यति कामको लागि यो दुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
10: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
11: हजुर, यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
2: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
1: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
12: 9849।

0: पायाको चिनो,
1: मेडल,
0: फ्रेम,
1: जर्सी सेटहरू तथा प्रिन्ट,
0: सब्लिमेसन प्रिन्ट,
1: जर्सी प्रिन्ट,
0: कस्टमाइज कप प्रिन्ट,
1: मेटल फोटो प्रिन्ट,
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ,
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
1: कन्ट्याक्ट नम्बर 9841924274।
2: LMBFM 89

0: wait just a minute. We'll return back.
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्कार सेनसेविका दिदी।
4: नमस्कार नमस्कार।
3: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: यता नआऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
8: तीन दिन भयो।
7: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
8: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
7: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
8: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
9: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
10: महिनावारीलाई मर्यादित बनाओ, विभेद अन्त्य गर्नु।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: के भयो, के को हल्ला खल्ला हो यो?
13: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
14: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
12: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ।

0: இளம்பு பிரேக் டைம்.
1: लगभग सबैजना आइसक्नु भयो. आजको उडास्तरको छलफल सुरु गरौँ हुन त. आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको. हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.

0: तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: In the mix.
9: Hi, this is Britney Spears.
10: Hey, what up, this is Jay-Z.
11: This is Jennifer Lopez. The mix.
12: 89.6 FM.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल ल ल ल मरे के हो

0: केही हुँदैन थियो नि, हेर त अब।
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Time check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

0: आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, आज हाम्रो स्कुल सोलमा एक बजे हुन गइरहेको सांस्कृतिक कार्यक्रममा सबैजना पार्नुहोला। देशको नजिक नायिका विजय अधिकारीको साथमा हास्य कलाकार बेल्टी किङको बेजोड प्रस्तुति हेर्न नबिटाउनुहोला।
1: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, अब भने पालो भएको छ एउटा धमाकेदार प्रस्तुतिको। हजुरहरूलाई आफ्नो नाचबाट भरपूर मनोरञ्जन दिन आउँदै हुनुहुन्छ नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका केटी अधिकारी र मलाई साथ दिँदै हुनुहुन्छ दिन फेरि गाई। र यो गीतको बोल रहेको छ बिल्कुल एउटा

0: இளம்பு பிரேக் டைம்.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
2: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 98 42 40 20 54।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
3: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनदा संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त।

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: Wait just a minute. We will return back. Return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9843940667 र 9818779708। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले
3: इन्टरप्राइजेस। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniku Hotel and Restaurant Private Limited, Soltara Sangha Subhari Nagarpalika 5, Sindhu Pasuk. Email hotelaruniku@gmail.com. Contact 011-620-326-9860-982293. New Aruniku Hotel and Restaurant Private Limited, Soltara Sangha Subhari Nagarpalika 5, Sindhu Pasuk.
4: मित्र यो दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
5: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भने

0: नि मेरो भाइ, टाई मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बने पातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यहाँले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
0: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
2: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
3: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
2: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 98-49-29-13-27।
5: एवा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
6: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
5: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 98-41-51-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
7: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म 89.6 मेगाहर्ज।

मलाई लाग्दैन एक बोली मर चाहे एकचोटि म हजारौँ केटी घुमाउन सक्छु तर मन पर्दैन कलकत्ता गली मोटी लिल्ला मिल्लाहरू यदि तिमीलाई पाइन भने बन्द गर्छु नेपालका जिल्लाहरू।

0: just a minute. Wait, return back.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
2: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईंलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित रहनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिवाद्य, सार्वभौम सत्ता सम्पन्न, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो। भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो? संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
4: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रवेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
5: संविधानको अनुसूची 6 मा प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै

0: अनुसूची सातमा संघ र प्रदेशको सार्व अधिकारको सूची छ र अनुसूची नौमा भने संघ प्रदेश र स्थानीय सरकारको सार्व अधिकारको सूची छ सर।
1: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा, संविधानले एकै स्वरमा भन त

0: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय संचार रजिष्ट्रारको कार्यालय स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: शिवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 98।
2: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफ 89.6 मेगाहर्ज।

0: Landis Break Time.
1: पारो ए मित्र ये दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
2: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
3: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
2: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यसले बनेपा नै जानुपर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
4: हजुर यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
5: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
4: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
6: 9849213727
7: एला चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
8: ल्याउनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी
7: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मण्डल छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि
5: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5164 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै
9: बा
10: हजुर बुहारी
9: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
10: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइजेस त हो नि हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलरका पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोप्राइटर नारायण घले मोबाइल 9849340667 र 9818779008 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
11: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ट्ज

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फार्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गो दुबे खोला नजिक।
2: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बंगुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
2: साथै यहाँ विवाह व्रतबन्ध पास्ने छोरा लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फार्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वास नै समस्या देखियो।
6: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
8: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
8: अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न।
8: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
9: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
8: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
8: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
8: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुन्दै हुनुहुन्छ हेलुम्बा FM 89.6 MHz।

Mm-hmm.

0: भएर
1: के रे नानी त भर्खर 17 की लागि होइन र
0: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसो नै हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
1: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
0: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड
2: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
3: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
2: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
0: नेपाल सरकार विज्ञापन बोर्ड
4: नमस्ते डाक्टर सर
5: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
4: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
5: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
4: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
5: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बाल बालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्ष भन्दा मुनिका बाल बालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बाल बालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
4: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
4: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
5: हो नि बाल बालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: एलएमबी एफएम 89.6 मेगाहर्ज
9: दिस वन कम्स स्ट्रेट फ्रॉम आउट ऑफ द डांसर

माया गुले माया अल्ली अल्ली लम.

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
2: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चो।
3: हाम्रा सेवाहरू
2: स्टेशनरीका सम्पूर्ण सामानहरू,
3: फोटोकपी प्रिन्ट,
2: कलर प्रिन्ट,
3: पीवीसी आईडी कार्ड,
2: सबै प्रकारका खेलकुद सामग्रीहरू,
3: सबै तहको तथा विभिन्न पुस्तकहरू,
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
3: ट्रफी,
2: मायाको चिनो,
3: मेडल,
2: फ्रेम,
3: जर्सी सेटहरू तथा प्रिन्ट,
2: सब्लिमेसन प्रिन्ट,
3: जर्सी प्रिन्ट,
2: कस्टमाइज कप प्रिन्ट,
3: मेटल फोटो प्रिन्ट,
2: प्रोप्राइटर
3: प्रकाश श्रेष्ठ,
2: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
3: कन्ट्याक्ट नम्बर 9841924274।
4: नमस्कार, म सीता थापा, उप प्रमुख तथा न्यायिक समिति संयोजक चौतारा साँगाचोगढी नगरपालिका। देवानी प्रकृतिका विवादहरू, सात सिमाना मिचेको, बाली नोक्सानी गरेको, ज्याला मजुरी नदिएको, ज्येष्ठ नागरिकलाई पालन पोषण वा हेरविचार नगरेको, नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लाउन वा शिक्षा दीक्षा नदिएको भएमा, सार्वजनिक स्थल, धार्मिक स्थल, पार्टी पौवा प्रयोग गर्न नदिएमा, गाली बेइज्जती वा कुटपिट गरेमा, ध्वनि प्रदूषण र फोहोर मैला फ्याँकी छिमेकी वा अरूलाई असर गरेमा, पशुपन्छी छाडा छोडेको वा पशुपन्छी राख्दा वा पाल्दा लापरवाही गरी छिमेकी वा अन्यलाई असर गरेका लगायतका विवादहरू भए, हामी न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग गरी न्याय निरूपणमा सहजीकरण गर्नेछौ। विवाद लिएर प्रहरी अदालत भन्दा पहिले न्यायिक समितिमा जाउँ, अनावश्यक खर्च र समयको बचत गरौं, घर आँगनमा रहेको स्थानीय न्यायिक समितिको सदुपयोग गरौं। हामीलाई निष्पक्ष र विश्वसनीय सेवा गर्ने अवसर दिनुहोस्।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य, आत्मनिर्भर बनाऊ।
5: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
6: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।
1: केडा, यो चरीलाई जस्तो सुकै सिसाको गोली आए पनि छोड्नु हुँदैन। तिमीहरूलाई थाहा छैन, चरी मर्यो सिसैले, माया रिसैले।

मानव तिन लोक ठारा छुदै छुदैन हल्का छुदा ननाचिन्द हुँदै हुँदैन जे गर्ने एक्लै आज फर्कको छ र दुचा ठाजो बाया हातले डर कसको छ र ओइ बेलका बसी टन्न थुक्यो गर्न थाल्यो ड्याङ लड्दा लड्दै घर पुगे चिन्दैन होर्या बोल्यो कि त मुखबाट गन्दा आउने छ्याङ बोल्यो त मुखी ल्याउरो कति साह्रो ह्याङ।

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
5: बाफ्रे, अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
5: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
10: एलम्बु FM 89.6 MHz।

0: wait just a minute. We will return back.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मानसिक समस्याबाट बच्ने उपायहरू।
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
6: असल साथीहरूसँग मात्रै संगत गरौं।
5: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
6: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
5: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलो एफएम र रेडियो लोकप्रिय नेत्र ज्योति 1200 एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। काभ्रे पलामचोकका दुई स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि। रासोपाको बन्द सत्र शुरू। गुटबन्दी नगर्न रासोपा सभापति लामिछानेको चेतावनी। क्रियाशील सदस्यता अदावधिको नगर्नेलाई पार्टीले नचिन्ने, कांग्रेस सभापतिको भनाई। एमाले उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि काठमाडौँ ल्यायो। पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न कांग्रेसको अल्टिमेटम, सरकारको अल्टिमेटम। नाइजेरियामा भएको आक्रमणमा 20 जनाको मृत्यु। र चौतारको मेनी रंगशाला पूर्णत्वको चरणमा, मैदान हरियो दुबो रोप्दै।

साझा खबरको शुरूमा स्थानीय खबर। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले आर्थिक वर्ष 2083-84 सञ्चालन भएका स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्य योजनाको बारेमा जानकारी गराउने उद्देश्यका साथ संचार कर्मीहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। सिन्धुपाल्चोक जिल्ला स्थित जनस्वास्थ्य कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा जिल्लाभित्र क्रियाशील रहेका विभिन्न संचार माध्यममा आबद्ध पत्रकार, संचारकर्मी, स्वास्थ्यकर्मी तथा सरकारवाला निकायका प्रतिनिधिहरूको सहभागी रहेको थियो। कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख तथा सम्बन्धित शाखाका स्वास्थ्यकर्मीहरूले आर्थिक वर्षभर सञ्चालनमा गरिएका विभिन्न स्वास्थ्य कार्यक्रमहरूको समीक्षा प्रस्तुत गरिएका थिए। प्रस्तुतिका क्रममा जिल्लामा संचालित खोप कार्यक्रम, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा, पोषण सुधार अभियान, परिवार नियोजन, सुरक्षित मातृत्व सुरक्षा, सरुवा तथा नसर्ने रोग नियन्त्रण, स्वास्थ्य संस्थाको सुदृढीकरण र स्वास्थ्य सचेतना तथा जनचेतनामूलक कार्यक्रमका विषयमा विस्तृत जानकारी गराएको थियो। अन्तर्क्रिया कार्यक्रममा पत्रकार तथा संचार स्वास्थ्यकर्मीहरूले जिल्लाको स्वास्थ्य अवस्थासँग सम्बन्धित विविध विषयमा जिज्ञासा समेत राखिएको थियो। स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापनमा दुर्गम क्षेत्रमा सेवा प्रवाह, औषधि उपलब्धता, स्वास्थ्य पूर्वाधारको अवस्था, मातृ मृत्युदर न्यूनीकरण, बाल स्वास्थ्य पोषण सुधार तथा स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता लगायतका विषयमा प्रश्न समेत उठाएको थियो। काभ्रेपलाञ्चोकको दुई स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। पछिल्लो समय काठमाडौँ उपत्यकामा फैलिरहेको बर्ड फ्लू H5N1 काभ्रेमा पुष्टि भएको छ। बनेपा नगरपालिका 13 सागर र पनौती नगरपालिका 7 स्थित सुकुमवासी बस्ती क्षेत्रमा संक्रमण पुष्टि गरिएको छ। सागर स्थित एक लियर्स कुखुरा फर्ममा करिब 1600-1700 कुखुरा तथा पनौतीमा करिब 750 हाँस र स्थानीय कुखुरा प्रभावित भएका छन्। ती स्थानमा संक्रमित पंक्षी नष्ट गर्ने कार्य भइरहेको जिल्ला पशु सेवा कार्यालय काभ्रेका प्रमुख वज्र किशोर ठाकुरले जानकारी दिनुभएको छ। हालसम्म प्रयोगशालाबाट पुष्टि भएका दुई स्थानमा मात्र H5N1 संक्रमण पुष्टि भएको र दुई ठूला व्यावसायिक फर्महरूमा भने संक्रमण पुष्टि नभएको ठाकुरले बताएको छ। जिल्लाको अधिकांश ठूला व्यवसायहरूले, पोल्ट्री फर्महरूले जैविक सुरक्षा मापदण्ड पालन गरेकाले यस्ता फर्महरूमा संक्रमण नदेखिएको पनि बताएको छ। खुल्ला रूपमा कुखुरा तथा हाँस पालिने र जैविक सुरक्षा कमजोर भएका क्षेत्रमा संक्रमणको जोखिम बढ्ने देखिएको बताएको छ। बर्ड फ्लू पुष्टि भएपछि कुखुरा तथा पंक्षी ढुवानीमा समेत विशेष निगरानी राख्ने र चेक पोस्टमा स्वास्थ्य प्रमाण पत्र तथा ढुवानी प्रक्रिया कड़ाईका साथ परीक्षणमा प्रशासनको समेत सहयोग हुनुपर्ने जिल्ला पशु सेवा कार्यालयले जनाएको छ। विदेश पठाइदिन्छु भन्दै ₹23,65,000 रूपियाँ ठगी गर्ने तीनजनालाई प्रहरीले सार्वजनिक गरिएको छ। पोखराउ पर्णेमा दोलखा जिल्लाको झिरी नगरपालिका 3 34-वर्षीय टंक बहादुर खड्का, चितवन रत्नगर नगरपालिका 1 50-वर्षीय युकुराज पराजुली तथा सुनसरी धरान महानगरपालिका 6 34-वर्षीय मनिष पोदार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सुरत कुमार थापा क्षेत्रीले जानकारी दिनुभएको छ। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग तहाचाल पठाएको प्रहरी उपरीक्षक थापा क्षेत्रीले जानकारी दिनुभएको छ। बैंकिङ कसुर मुद्दाका दुईजना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका 9 बस्ने 56-वर्षीय माधव श्रेष्ठ र तनहु भानु नगरपालिका 8 43-वर्षीय रामचन्द्र अधिकारी रहेको प्रहरी उपरीक्षक थापा क्षेत्रीले जानकारी दिनुभएको हो। साझा खबरमा अब राष्ट्रिय खबर। चितवनमा जारी रासुपा महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया आजैबाट शुरू हुने भएको छ। बन्द सत्र शुरू भए लगतै निर्वाचन प्रक्रिया पनि आजैबाट शुरू हुने तयारी भइरहेको केन्द्रीय निर्वाचन आयोगको स्रोतले जनाएको छ। रासोपा सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गराउने तयारी गरिएको छ। यद्यपि 900 केन्द्रीय सदस्यका लागि भने निर्वाचन हुन लागेको छ। निर्वाचित हुने 900 मध्ये 7 प्रदेशबाट
पाँच पाँच जना अनिवार्य हुनेछ र पार्टीको संशोधन विधानमा प्रदेशमा पाँच जना चयन हुँदा दुई महिला हुने व्यवस्था छ र अन्य 64 पदमा खुल्ला प्रतिस्पर्धा हुन लागि छ। निर्वाचन आयोगले उम्मेद्वारी दर्ता मतदानको समय भने सार्वजनिक गरिसकेको छैन। सभापति र 99 केन्द्रीय सदस्य चयन भएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको लागि निर्वाचन हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। राष्ट्रपा बुधबारसम्म महाधिवेशन चल्न सकिने लक्ष्य समेत राखिएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको क्रियाशील सदस्यले दिल्ली रत्न दिल्ली डिजिटल्ली अदावधिक नगर्नेहरूलाई पार्टीले सदस्यताका रूपमा नचिन्ने बताएका छन्। मंगलबार आज झापामा कार्यकर्ता भेलामा सभापति थापाले अदावधिक नगर्नेलाई नयाँ बनाएको सदस्यताको सिस्टमले नै पार्टी सदस्यको रूपमा नचिन्ने बताएका हुन्। पार्टीले सदस्यता व्यवस्थापन निर्वाचन प्रक्रिया र संगठन संरचनालाई संचालनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित बनाएको पनि बताउनु भएको छ। त्यसैले अद्यावधिक नभएका सदस्यको नाम वडा अधिवेशनदेखि नै माथिल्लो तहका निर्वाचन प्रक्रियासम्म समावेश नहुने भन्दै यो व्यवस्था कसैले पनि निषेध गर्न र नभई पार्टीलाई विधि सम्मत र व्यवस्थित बनाउन लागू गरिएको पनि बताउनु भएका छन्। व्यवसायी दीपक भट्टालाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोपमा पक्राउ परिएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले सम्पत्ति शुद्धिकरणको अनुसन्धानमा विभागमा ल्याइपुर्याएको छ। अहिले पौडेल तर्फबाट कानून व्यवसायको बहस जारी छ। सरकारी पक्ष र प्रतिवादी दुवैका कानून व्यवसायको बहस सकिएपछि अनुसन्धानका लागि म्याथप गर्ने कि नगर्ने भन्ने अदालतले निर्णय गरिनेछ र प्रहरीले सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका लागि प्रहरीले सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। पार्टीको विशेष कार्यक्रममा सहभागी हुन पुगेका बेला उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पौडेल सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका लागि उनलाई पक्राउ गरेर प्रहरी सुर्खेतबाट काठमाडौँ ल्याएको छ र उनीमाथि अनुसन्धान शुरू भएको प्रहरीले जनाएको छ। सरकारले किर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुमवासीहरूलाई पाँच दिनभित्र भवन खाली गर्न अनुरोध गरिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आउँदो शुक्रबारसम्म भवन खाली गर्न भन्दै हिजो सूचना टाँसेको छ। होल्डिङ सेन्टरमा 68 परिवारका 203 जना बसे आएका छन् र सरकारले उनीहरूलाई राहत स्वरूप 25,000 रूपियाँ र 3 महिनाको घर भाडा बैंक खाता उपलब्ध गराउने जनाएको छ। 3 महिनाका निम्ति तोकिएका घर भाडा रकम मासिक रूपमा किस्ताबन्दीमा बैंक खातामा उपलब्ध गराइने पनि सूचनामा उल्लेख गरिएको छ। गएको वैशाख 12, 13, 18, 19 र 20 गते काठमाडौँ उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्तीहरू हटाएको थियो भने बस्ती हटाएपछि 2,608 जनाले नाम दर्ता गराएका छन्। यो सूचनापछि होल्डिङ सेन्टरमा बसिरहेका सुकुमवासीहरू भने चिन्तित बनेका छन्। साझा खबरमा अब विदेशको खबर। नाइजेरियाको मध्यपाठ राज्यमा अज्ञात सशस्त्र समूहले गरेको आक्रमणमा कम्तीमा 20 जनाको मृत्यु भएको छ भने प्रहरीले उक्त घटनाको जानकारी आज मात्र गराएको छ। प्रहरीको अनुसार बोकोस स्थानीय सरकारी क्षेत्रमा पर्ने काबिल समुदायले लक्षित गरी आक्रमणकारीहरूले पहिलो चरणमा गोली प्रहार गरिएको थियो। त्यसपछि घटनास्थलबाट भाग्नु अघि उनीहरू धारिलो हतियार प्रयोग गरी थप आक्रमण गरिएका थिए। पाठर राज्यका प्रहरी प्रवक्ता अफेड आलबोका अनुसार 18 जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको छ र घाइते 3 जनालाई उपचारका लागि अस्पताल लगिएकोमा 2 जनाको पछि मृत्यु भएको जनाएको छ। प्रहरीले आक्रमणको उद्देश्य अझै पनि स्पष्ट नभएको बताउँदै घटनाको अनुसन्धान शुरू गरिरहेको पनि जानकारी दिएका छन्। पाठर राज्य नाइजेरियाको मध्यभागमा अवस्थित छ, जहाँ देशको मुस्लिम बहुल उत्तर र इसाई बहुल दक्षिणमा जोडिन्छ र पछिल्लो वर्षहरूमा यस क्षेत्रमा भूमि र को स्वामित्वलाई लिएर विभिन्न समुदायबीच हुने विवादका कारण बारम्बार हिंसात्मक घटना हुने गर्दै आएका छन्।
साझा खबरमा अब खेल खबर। सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा निर्माणाधीन मिनी रंगशाला अब पूर्णताको अन्तिम चरणमा पुगेको छ। लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको तथा विभिन्न कारणले पटक पटक चर्चा र चासोको विषय बन्दै आएको उक्त परियोजनाले पछिल्लो समय उल्लेखनीय रूपमा गति लिएको छ। हाल रंगशालाको मुख्य खेल मैदानमा हरियो दुबो रोप्ने कार्य शुरू भएसँगै रंगशालाको वास्तविक स्वरूप पनि लिन थालेको छ र जिल्लाको खेलकुद विकासका लागि महत्वपूर्ण पूर्वाधारको रूपमा हेरिएको मिनी रंगशाला निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुग्दा स्थानीय खेलप्रेमी खेलाड़ी र प्रशिक्षकहरू र युवाहरू उत्साहित भइसकेका छन्। मैदान सम्याउने, माटो व्यवस्थापन गर्ने, पानी निकास प्रणाली सुधार गर्ने र दुबो रोप्ने लगायतका विभिन्न कामहरू अहिले तीव्र गतिमा काम भइरहेको छ तर पछिल्लो समय सम्बन्धित निकाय, निर्माण कम्पनी तथा सरकारवालाहरूको सक्रियतासँगै परियोजनाले नयाँ गति लिएको देखिएको छ। अहिले रंगशालाको अधिकांश भौतिक संरचना निर्माण सम्पन्न भइसकेको छ भने बाँकी कामले पनि निर्धारित समयभित्र पूरा गर्ने लक्ष्य आयोजनाले दिएको छ। फिफा विश्वकप फुटबल आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछ। समय केको यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा हुने भएको छ। प्रतियोगितामा दुई टोली पहिलो जितको खोजीमा छन् र पोर्चुगल पहिले खेलमा डीआर कंगोसँग 1-1 बराबरी खेलेको थियो र उज्बेकिस्तान कोलम्बोसँग 3-1 पराजित भएको छ। पोर्चुगलको स्टार खेलाड़ी क्रिस्टियानो रोनाल्डोले यसअघि विश्वकपमा गोल गर्न बाँकी नै छ र आजको 41 वर्षीय रोनाल्डोका लागि आफ्नो प्रदर्शनलाई लिएर उठेका प्रश्नहरूको जवाब दिने मौका समेत पाउनेछ। फुटबलमा इतिहासमा पोर्चुगल र उज्बेकिस्तान पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको छ र यसअघि दुई टोली बीच कुनै पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण वा आधिकारिक खेल भने भएको छैन। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू पुनः पटक। काभ्रे परान्चोकका दुई स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि। रासोपाको बन्द सत्र शुरू। गुटबन्दी नगर्न रासोपा सभापति लामी छानेको चेतावनी। क्रियाशील सदस्यता अध्यावधिक नगर्नेलाई पार्टीले नचिन्ने कांग्रेस सभापतिको भनाई। एमाले उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि काठमाडौँ ल्याइयो। 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम। नाइजेरियामा भएको आक्रमणमा 20 जनाको मृत्यु। र सिन्धुपाल्चोक जिल्लाको चौतारा मिनी रंगशाला पूर्णताको अन्तिम चरणमा मैदानमा हरियो दुबो रोप्दै। आज 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
2: चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चो। Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugation. New Aruniko Hotel and Restaurant Private Limited, Sautara Sangha Sugari Nagarpalika 5, Sindhupaso. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Sautara Sangha Sugari Nagarpalika 5, Sindhupaso.
3: Elambu FM 89.6 MHz.

0: Elambu FM 89.6 MHz.
1: रेडियो कार्यक्रम जीवन को वचन हो।

जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं। जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई जयमसी तथा ख्रिष्टीय अभिवादन। म गोविन्द विश्वकर्मा। आज म तपाईँहरूको बीचमा मत्तीको पुस्तक 17 अध्यायको 1-13 पदसम्म पाठ गरिदिनेछु। अनि यहाँ परमेश्वरले तपाईँ र मलाई के भन्दै हुनुहुन्छ, हामी त्यो कुरालाई मनन गर्नेछौ र अगाडि बढ्नेछौ। शीर्षकमा लेखिएको छ रूप परिवर्तन। यसको 6 दिनपछि येशूले पत्रुस, याकूब र तिनका भाइ यहुन्नालाई आफूसँग एउटा उच्च पहाड़माथि अलग्गै लैजानुभयो। तिनीहरूका सामान्य उहाँको रूप परिवर्तन भयो। उहाँको चेहरा सूर्य झै चम्क्यो र उहाँका वस्त्र प्रकाश झै सेता भए। अनि मोसा र इलिया उहाँसँग बातचित गरिरहेका देखा परे। पत्रुसले येशूलाई भने, हे प्रभु, हामी यहाँ भएको असल छ। तपाईँको इच्छा भए म यहाँ 3 वासस्थान बनाउनेछु, एउटा तपाईँको निम्ति, एउटा मोसाको निम्ति र एउटा इलियाको निम्ति। तिनी बोल्दा बोल्दै चम्किलो बादलले तिनीहरूलाई ढाकिहाल्यो र त्यस बादलबाट एउटा आवाज आयो, यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु, यिनको कुरा सुन। जब चेलाहरूले यो कुरा सुने तब तिनीहरू अति भयभीत भएर घोप्टो परे। तर येशूले आएर तिनीहरूलाई छोएर भन्नुभयो, उठ, न डराओ। जब तिनीहरूले आफ्ना आँखा उचाले, येशू बाहेक तिनीहरूले अरू कसैलाई देखेनन्। जब उहाँहरू पहाड़बाट ओर्लदै हुनुहुन्थ्यो, येशूले तिनीहरूलाई आज्ञा गर्नुभयो, जबसम्म मानिसको पुत्र मृत्युबाट जीवित भई उठ्दैन तबसम्म तिमीहरूले यो दर्शनको कुरा कसैलाई नभन्नु। अनि चेलाहरूले उहाँलाई यसो भनेर सोधे, तब किन शास्त्रीहरूले पहिले एलिया आउनुपर्छ भनी भन्दछन्? उहाँले तिनीहरूलाई भन्नुभयो, एलिया साँच्चै नै आउँदछन् र तिनले सबै कुरा फेरि सच्याउनेछन्। तर म तिमीहरूलाई भन्दछु, एलिया अघि नै आएका छन् अनि मानिसहरूले तिनलाई चिनेनन्, तर तिनलाई तिनीहरूले मनमानी गरे, त्यसरी नै मानिसको पुत्रले पनि तिनीहरूका हातबाट कष्ट भोग्नु पर्नेछ। तब उहाँले बप्तिस्मा दिने यहुन्नाको विषयमा तिनीहरूलाई भन्नुभएको हो भनी चेलाहरूले बुझे। आमेन। वचन अध्ययनबाट तपाईँलाई परमेश्वरले आशिष दिनुभएको होस्। प्रियहरू, हामीले यति बेला पाठ गरेको खण्ड चाहिँ मत्तीको पुस्तक 17 अध्यायको 1-13 पदसम्म रहेको थियो। हामीले यहाँ येशू प्रभुको रूप परिवर्तन भएको घटनालाई हेर्दैछौ। येशू प्रभु वास्तविक रूपमा उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरा यहाँ एउटा स्पष्ट उदाहरण दिइएको छ। उहाँ मानव हुनुहुन्न। उहाँ स्वर्गमा जब परमेश्वर पितासँग हुनुहुन्थ्यो र पवित्र आत्माको उपस्थितिमा येशू ख्रीष्ट पनि हुनुहुन्थ्यो, त्रियक परमेश्वर स्वर्गमा हुनुहुन्थ्यो, अनि त्यो कुराको एउटा स्पष्ट झल्को यहाँ देखाइएको छ। त्यो कुराको स्पष्ट पिक्चर, एउटा चित्र चाहिँ यहाँ देखाइएको छ कि येशू प्रभु पनि

देखेको कारणले गर्दाखेरि उनको मुहार चाहिँ चम्किलो भएको थियो भने यीशु प्रभु आफै स्वयं उहाँ चाहिँ सम्पूर्ण शरीर नै निकै चम्किलो भएको थियो। उहाँको चेहरा सूर्यझै भएको थियो। उहाँको वस्त्र प्रकाश चाहिँ सेता भएका थिए। येशु प्रभुको यो रूप परिवर्तित रूपलाई चाहिँ हामी परमेश्वरको एउटा उपस्थितिलाई हामी देख्न सक्दछौं, उहाँको महिमालाई हामीले देख्न सक्दछौं। चेलाहरूसँग हुँदाखेरि उहाँ मानवीय रूपमा हुनुहुन्थ्यो भने जब उहाँ पहाड़मा उग्लिनुभयो अनि उहाँको रूप परिवर्तन भएर उहाँले ईश्वरीय स्वर्गीय रूप धारण गर्नुभयो, उहाँ महिमित शरीरमा परिवर्तन हुनुभयो। जस्तै यहुन्नाले पछि यही कुरा वर्णन गरेका छन् यहुन्ना 1:14 अनि वचन देहदारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौं जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो। यो महिमालाई हामीले हेर्ने हो भने परमेश्वरको उपस्थिति भन्ने हुन्छ। महिमा भनेको कबोध भनेर चाहिँ सम्बोधन गरिएको छ। उहाँको उपस्थिति, परमेश्वरको उपस्थिति, निकै चम्किलो त्यहाँनिर उपस्थिति, येशु प्रभुको उपस्थिति चेलाहरूले देखेका छन्। त्यहाँ जब येशुको रूप परिवर्तन हुँदछ हामीले यहाँ मोसा र एलियाको पनि उपस्थिति त्यहाँ देख्न सक्दछौ। जब येशु प्रभुको रूप परिवर्तन हुन्छ त्यहाँ उनीहरूको उपस्थिति आउँदछ र उनीहरूले येशुसँग बातचित गरिरहेको हामीले देख्न सक्दछौ। यसको अर्थ के हुन जान्छ भने प्रियहरू, मोसालाई हामीले पुरानो एउटा करारको रूपमा लिन सक्दछौ, परमेश्वरको व्यवस्थाको रूपमा लिन सक्दछौ र एलियालाई एउटा अगमवक्ताका रूपमा, महान अगमवक्ताको रूपमा हामीले हेर्न सक्दछौ। अनि यी दुवैले येशु ख्रीष्टलाई येशु ख्रीष्टसँग बातचित गरिरहेको हामीले यहाँ देखेका छौं। हामीले यसबाट के बुझ्न सक्दछौ भने येशु प्रभु चाहिँ यी सबै व्यवस्थाको केन्द्रमा हुनुहुन्छ, अथवा व्यवस्था, सम्पूर्ण व्यवस्था, सम्पूर्ण परमेश्वरको वचनको केन्द्रमा चाहिँ येशु प्रभु हुनुहुन्छ भन्ने कुरालाई हामीले यहाँ पाउँदछौ। अनि व्यवस्थाको पूर्णता पनि येशु ख्रीष्ट नै हुनुहुन्छ भन्ने कुराको स्पष्ट चित्रण यहाँ मोसाको र एलियाको उपस्थितिले पनि देखाएको हामी पाउँदछौ। अनि अर्को महत्वपूर्ण कुरा, मोसा भन्दा एलिया भन्दा पनि महान येशु प्रभु हुनुहुन्छ। अनि येशु प्रभु चाहिँ यहाँ सम्पूर्ण परमेश्वरको योजनाको चाहिँ केन्द्रमा हुनुहुन्छ भन्ने कुरालाई पनि देखाइएको छ। र अर्को बुदालाई हामीले ध्यान दिने हो भने जब पत्रुसले यो कुरालाई देख्दछन्, पत्रुसले भन्दछन् कि प्रभु म तपाईँको लागि यहाँ 3 वेदी बनाउनेछु अथवा यहाँ मन्दिर बनाउनेछु, एउटा तपाईँका लागि, एउटा मोसाको लागि र एउटा एलियाको लागि भनेर उनले जब त्यहाँनिर भन्दछन् त्यति बेला स्वर्गबाट एउटा आवाज आउँदछ कि यो आवाज के हो भने परमेश्वरले उहाँ ती चेलाहरूलाई भन्नुभएको छ कि यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु, यिनको कुरा सुन भनेर यहाँ स्वर्गबाट एउटा आवाज आएको छ। यहाँनिरको खण्डलाई हामीले गहिरोसँग हेर्ने हो भने पत्रुसले येशु प्रभुलाई, एलियालाई र मोसालाई एउटै स्थानमा राख्न खोजेका छन्। उनले सबैका लागि मन्दिर बनाउने कुरा गर्दैछन् किनभने उनले येशूको परिवर्तित रूप देखेका थिए, एउटा चम्किलो रूप देखेका थिए, उनीहरू निकै धन्य भएका छौं हामी भनेर एउटा बयान गरेका छन् त्यो घटनालाई। अनि उनीहरूले भनेका छन् कि हामी मन्दिर बनाउनेछौ। तर बोल्दा बोल्दै चाहिँ एउटा चम्किलो बादलले तिनीहरूलाई ढाक्यो। त्यसपछि त्यस बादलबाट एउटा आवाज आयो, यिनी मेरा प्रिय पुत्र हुन्। यसबाट हामीले के बुझ्न सक्दछौ भने प्रियहरू, येशु प्रभु चाहिँ सम्पूर्ण व्यवस्था भन्दा पनि महान हुनुहुन्छ। येशु प्रभु चाहिँ परमेश्वरको साक्षात उपस्थिति, उहाँको महिमा धारण गर्ने परमेश्वरको प्रिय पुत्र हुनुहुन्छ। येशु प्रभु भन्दा महान अरू कोही छैन। मानिसले येशु प्रभुको दर्जा लिन सक्दैन। अनि उहाँ चाहिँ परमेश्वरको मानवीय स्वरूप हुनुहुन्छ। उहाँको ईश्वरीय झलक यहाँनिर चेलाहरूले एकछिन भए पनि देख्न पाएका छन्। उहाँको अनुहार निकै सूर्य चाहिँ चम्किएको छ, उहाँको वस्त्र प्रकाश चाहिँ सेता भएका छन्। यो निकै आश्चर्यपूर्ण दृश्य यहाँनिर देखिएको छ। अनि परमेश्वरले स्वर्गबाट बादलको उपस्थितिमा चाहिँ परमेश्वरले यहाँनिर एउटा आवाज भन्नुभएको छ कि यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु, यिनको कुरा सुन। परमेश्वरले यो भन्नुभएन कि एलिया मेरा प्रिय पुत्र हुन् अथवा मोसा मेरा प्रिय पुत्र हुन् भनेर भन्नुभएन, तर येशूलाई उहाँले स्वर्गबाट भन्नुभयो कि यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु, यिनको कुरा सुन अथवा लिसन टु जीजस, हियर हिम भनेर भन्न खोजेको छ। आज यो संसारमा हामी धेरै कुराहरू सुन्दछौं, हाम्रो संस्कार संस्कृतिको कुराहरू सुन्दछौं, हाम्रो राजनीतिका कुराहरू हामी धेरै कुराहरू

छौं प्रियहरू, हाम्रो जुन खालको परम्परा छ, चालचलन छ हाम्रो समाजमा, ती कुराहरूलाई मात्रै हामीले सुनिरहेका हुन्छौं। अहिले त सामाजिक सञ्जालमा धेरै खालका यस्ता विभिन्न खालका विकृतिमय कुराहरू आइरहेका छन्, ती कुराहरूलाई हामीले सुनिरहेका छौं। म तपाईँहरूलाई एउटा च्यालेन्ज गर्न चाहन्छु, म तपाईँहरूलाई एउटा प्रश्न गर्न चाहन्छु, के तपाईँले यीशुको आवाज सुन्नु भएको छ? यहाँ परमेश्वर पिताले स्वर्गबाट भन्नुभएको छ, यिनी मेरा प्रिय पुत्र हुन्, यिनको आवाज सुन, अथवा यिनलाई सुन, यिनको कुरा सुन भनेर परमेश्वरले भन्नुभएको छ। आज येशूको आवाज तपाईँ र मैले सुन्नु निकै आवश्यक छ प्रियहरू। हिब्रूको पुस्तक एक अध्यायको एकदेखि दुई हामी पाठ गर्नेछौ। प्राचीन कालमा हाम्रा पिता पुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो, तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नु भएको छ। पुत्रलाई नै उहाँले सबै कुराका उत्तर अधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो। हामीले तीन पदलाई हेर्ने हो भने यहाँ भन्नुभएको छ, उहाँले नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ र सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। पापको शुद्धि गर्नु भएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा उहाँ विराजमान हुनुभयो। यो निकै महत्वपूर्ण कुरा हो प्रियहरू। यहाँ परमेश्वरले भन्नुभएको छ कि सम्पूर्ण अधिकार चाहिँ येशु प्रभुलाई दिइएको छ। उहाँ नै सृष्टिकर्ता हुनुहुन्थ्यो, उहाँ नै पछि गएर मानवीय चोला धारण गरेर संसारमा आउनुभयो, उहाँ नै सबै कुराको उत्तराधिकारी नियुक्त गरिनुभयो। परमेश्वरको योजना अनुसार जब उहाँ संसारमा आउनु भएर मानिसको पापको लेखी उहाँ क्रुसमा मर्नुभयो अनि बौरी उठ्नुभयो र त्यस्तो दिनपछि उहाँ मानिसहरूको बीचमा बौरी उठेर पुनरुत्थान भएर एउटा महिमित शरीर लिएर आउनुभयो, त्यसपछि उहाँले सबै यी कामहरू गरेर सकिसकेपछि उहाँ अहिले परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्छ। त्यसकारण आज हामीले कसको कुरा सुनिरहेका छौं? येशु प्रभुको कुरा सुन्ने कुरा महत्वपूर्ण छ। अझै म हिब्रूको पुस्तक एक अध्यायको दुई पदलाई हामी राम्रोसँग हेर्ने हो भने यहाँ यसरी बताइएको छ कि तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नु भएको छ। हामी परमेश्वरको खोजी गरिरहेका छौं, हामी ईश्वरको खोजी गरिरहेका छौं भने वास्तविक परमेश्वरले यहाँ भन्नुभएको छ, यिनी मेरा प्रिय पुत्र हुन्, यिनको कुरा सुन, अथवा येशु ख्रीष्टको कुरा सुन्नु आवश्यक छ। अनि येशु प्रभुले भन्नुभएको छ कि बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ जान सक्दैन। येशूलाई विश्वास गर्यौं भने आज तपाईँ र मैले परमेश्वरको सन्तान हुने, परमेश्वरको उत्तर अधिकारी हुने, परमेश्वरको राज्यको एउटा सन्तान हुने अधिकार प्राप्त गर्नेछौ। येशूको कुरा सुन्नलाई यहाँनिर परमेश्वरले आग्रह गर्नुभएको छ। त्यसकारण प्रियहरू, म यहाँ तपाईँलाई आग्रह गर्न चाहन्छु कि आज तपाईँ र मैले के कुरा हामीले सुनिरहेका छौं? छ पदमा यहाँ यसरी लेखिएको छ, जब चेलाहरूले यो कुरा सुने तब तिनीहरू अति भयभीत भएर घोप्टो परे, तर येशूले आएर तिनलाई छोएर भन्नुभयो, उठ न डराओ। जब तिनीहरूले आफ्ना आँखा उचाले, येशू बाहेक तिनीहरूले अरू कसैलाई देखेनन्। जब यहाँ चेलाहरूले बोल्दा बोल्दै स्वर्गबाट परमेश्वरको त्यो बादलले ढाकेर उहाँले येशू प्रभुको बारेमा बोल्नुभयो, चेलाहरू निकै भयभीत भए, उनीहरू भुइँमै घोप्टो परे भनेर भनिएको छ। उनीहरू डराएका छन्, तर जब येशू प्रभु आएर उनीहरूलाई छुनुहुन्छ, उनीहरूलाई उठाउनुहुन्छ अनि भन्नुहुन्छ, उठ न डराओ। त्यहाँ उनीहरूले हेर्दाखेरि त्यहाँ एलिया पनि थिएन, त्यहाँ मोसा पनि थिएनन्, अरू कोही पनि थिएनन्, तर येशू प्रभु हुनुहुन्थ्यो। हामीले यहाँबाट के हेर्न सक्दछौ भने परमेश्वरको उपस्थिति, परमेश्वरको महिमा जब हामीले देख्दछौ, हामी डराउन सक्दछौ, किनभने परमेश्वरको उपस्थिति निकै महान छ, निकै पवित्र परमेश्वर। उहाँले पापलाई हेर्न सक्नु हुँदैन, उहाँ निकै प्रज्वलित एउटा प्रकाशको साथमा उहाँ उपस्थित हुनुहुन्छ। जब हामीले त्यो हेर्दछौ, तपाईँ र हामी पापमय स्वभावका मानिसहरू, हामी डराउँदछौ, तर जब यहाँनिर येशू प्रभुले आफ्ना चेलाहरूलाई छुनुहुन्छ, त्यसपछि उनीहरूभित्र भएको डर हराएर जाँदछ। येशूले जब उनीहरूलाई छुनुहुन्छ र भन्नुहुन्छ, उठ र न डराओ, यसबाट हामीले यो थाहा पाउन सक्दछौ कि प्रियहरू, येशूको छुवाईले तपाईँ र ममा भएको डरलाई हराएर भगाउँदछ। येशूको छुवाईले तपाईँ र मभित्र भएको त्यो डरको भावना, डरको आत्मालाई हटाएर एउटा शान्तिमा उहाँले डोर्याउनुहुन्छ। यो निकै महत्वपूर्ण कुरा हो प्रियहरू। हाम्रो दैनिक जीवनमा हामी विभिन्न किसिमका परिस्थितिबाट गुज्रिन्छौं, हामी डराउँछौं,
धेरै समय हामी परमेश्वरको योजना के हो भन्ने कुरा हामी जानकारी पाउँदैनौ, हामी थाहा गर्दैनौ, हामी विभिन्न परिस्थिति भएर हामी गुज्रिनु पर्दछ। येशूले भन्नुहुन्छ, नडराओ, त्यो समयमा तपाईँ र म येशु कहाँ आउनु आवश्यक छ, उहाँको आवाज सुन्न आवश्यक छ अनि उहाँसँगको सम्बन्धलाई अझै बलियो बनाउनु आवश्यक छ। यसैले नडरा किनकि म तँसित छु, निरुत्साहित नहो किनकि म तेरा परमेश्वर हुँ, म तलाई बलियो पार्नेछु र तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। हालेलुया। परमेश्वरले तपाईँ र मलाई डरको आत्मा होइन तर उहाँले प्रेमको आत्मा, आत्मविश्वासको आत्मा, तपाईँ र मलाई त्यो शक्ति एउटा शान्तिको

0: सक्नु आवश्यक छ, यसुको आवाज सुन्नु आवश्यक छ। अनि उहाँले भन्नुहुन्छ, उठ न डराओ। यो कुरा तपाईँ र मैले बुझ्नु आवश्यक छ प्रियहरू। प्रियहरू, जब यहाँनिर येशु प्रभुको त्यो रूप परिवर्तन भएको कुरा उनका चेलाहरूले देखेका छन् अनि उनीहरूले त्यो अनुभव गरेका छन्, त्यो अनुभव तपाईँ र मैले पनि हाम्रो दैनिक जीवनमा हामीले गर्न सक्दछौ। जब तपाईँ र हामी प्रार्थना गर्दछौं, हामी परमेश्वरको उपस्थिति, उहाँको आवाज हामी सुन्दछौं। जब तपाईँ र हामी आराधना गर्दछौं, परमेश्वरको वचनबाट हामीले परमेश्वरको आवाजलाई सुन्दछौं। जब तपाईँ र हामी परमेश्वरको बारेमा सोच्दछौं, हरेक कुराले तपाईँ र मलाई येशु प्रभुको एउटा ईश्वरत्वको सम्झना दिदछ। तर धेरै समय हामी त्यही उपस्थितिमा रहन सक्दैनौं। यहाँनिर जसरी माउन्टेनमा, त्यो एउटा चट्टानमा, त्यो पहाड़मा चेलाहरू गएका थिए अनि परमेश्वरको उपस्थिति देखेका थिए, उनीहरू त्यही बसिराखेका थिएनन्। उनीहरू पछि त्यो पहाड़बाट फर्किएर सेवकाईका लागि, परमेश्वरको राज्यको प्रचार गर्नको लागि, सेवा गर्नको लागि उनीहरू तल ओर्लिएका थिए। त्यसकारण आज तपाईँ र मैले पक्कै पनि येशु प्रभुको त्यो उपस्थितिलाई मनन गरेका छौं, उहाँको ईश्वरत्वलाई हामीले भित्रबाट चाख्ने मौका पाएका छौं भने अब हामी त्यही मात्रै बसिराख्ने होइन, तर हामी एउटा मानिसहरू कहाँ हामी जानु आवश्यक छ, उहाँहरूलाई त्यो परमेश्वरको प्रेम, उहाँको आवाज सुनाउनु आवश्यक छ। त्यो कुरालाई हामी मनन गर्नुपर्दछ प्रियहरू। अनि अर्को कुरा यहाँ आजको वचनमा भनिएको छ कि येशूको आवाज सुन। येशूलाई सुन्नु महत्वपूर्ण छ प्रियहरू, उहाँलाई सुन्नु आवश्यक छ। उहाँको वचनले आज तपाईँ र मलाई के भनिरहेको छ, ती कुराहरूमा चाहिँ तपाईँ र मैले ध्यान केन्द्रित गर्न आवश्यक छ। जति बेला हामी डराएका हुन्छौ, त्यति बेला हामी येशूलाई चाहिँ उहाँको छुवाईको महसुस गर्नु आवश्यक छ। येशूले भन्नुहुन्छ, न डराओ, म तिमीहरू सँगै छु र मलाई विश्वास गर, म माथि भरोसा गर भनेर येशू प्रभुले भन्नुभएको छ। अन्तिम हाम्रो भरोसा उहाँ नै हुनुहुन्छ। उहाँमा मात्र शान्ति प्राप्त गर्न सकिन्छ, उहाँमा मात्र जीवन छ, उहाँमा मात्र सबै कुराको उत्तर छ। यो कुरा तपाई र मैले आजको वचनबाट बुझ्नु पर्दछ प्रियहरू। हुन्छ, आजको यो वचन अध्ययन र सुनाईबाट तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।
1: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नेताहरूको सम्बोधनपछि रासोपाको प्रतिनिधि छनौट विवाद मिल्यो, सभापतिको राजनैतिक प्रतिवेदन पनि पारित, निर्वाचन प्रक्रिया शुरू।
1: अब कार्यतालिका प्रकाशन भएको छ, उम्मेद्वारको फर्महरू भर्न शुरू गर्यौं हामीले 7 बजेबाट, त्यो अनुसार चाहिँ अब हामी 9:30 बजेसम्म फर्म लिन्छौं।
0: सुदूरमा आफ्नै सरकारको बजेट विरूद्ध एमाले संशोधन प्रस्ताव दर्ता गर्दै उपाध्यक्ष विष्णु पौडेलको पक्राउ बारेमा एमालेको आपत्ति, तत्काल रिहाईको माग।
2: अविलम्ब दिनासर्थ रिहाईको हामीले जोरदार नेपाल सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ।
0: 11 महिनामा पेट्रोलियम पदार्थमा 2.73 अर्ब खर्च, युद्धको असरले बढ़्यो लागत, चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन, काभ्रेका 2 स्थानमा बर्ड फ्लू पुष्टिपछि संक्रमित पंक्षी नष्ट गरिँदै।
3: सुकुमा सिटुलमा हाँस र लोकल कुखुरामा चाहिँ बर्ड फ्लू देखा परेर त्यहाँ चाहिँ हामीले आज चाहिँ नष्ट गर्यौं।
0: भारतको उत्तर प्रदेशमा कोचिङ सेन्टरमा आग लागि हुँदा 15 जना बालबालिकाको मृत्यु। फिफा विश्वकपमा राति पोर्चुगल र उज्बेकिस्तान खेल्दै, आज इंग्ल्याण्ड र घाना पनि भिड्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालको कर्मचारी तन्त्रमा संरचनागत मात्र होइन, कार्य संस्कृति र सेवा प्रवाह सम्बन्धी चुनौती पनि विद्यमान छन्। प्रविधि र भौतिक पूर्वाधारका दृष्टिले आधुनिक देखिए पनि नागरिकप्रति उत्तरदायित्व, सेवामुखी सोच र कार्य सम्पादन संस्कृतिमा अपेक्षा गरे अनुसारको सुधार हुन सकेको छैन। त्यसैले प्रशासनिक सुधारको केन्द्रबिन्दु संगठनात्मक पुनर्संरचना मात्र नभएर कार्य सम्पादन, पारदर्शिता, जवाफदेही र नागरिक मैत्री सेवा प्रवाहलाई सरकारले जोड़ दिनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गत सभापति र केन्द्रीय सदस्य चयनका लागि मतदान प्रक्रिया शुरू भएको छ। रासोपाका निर्वाचन आयोगका अनुसार उम्मेद्वारी दर्ता, दावी विरोध र मतदान नामावली सम्बन्धी प्रक्रिया शुरू भएको हो। बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथिको छलफल सकिएपछि निर्वाचन प्रक्रिया अगाडि बढ़ाइएको निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले सीआईएनसँग बताउनुभयो।
1: अब कार्यतालिका प्रकाशन भएको छ, उम्मेद्वारको फर्महरू भर्न शुरू गर्यौं हामीले 7 बजेबाट, त्यो अनुसार अब हामी 9:30 बजेसम्म फर्म लिन्छौँ। त्यस पछाडि चाहिँ हामी 11 बजेसम्म त्यस्तो छ। अब त्यो त कार्यपालिका नोटिसमा आएको छ, केन्द्रीय सदस्य मात्रै।
5: प्रतिनिधि छनौट विवादका कारण केही समय प्रभावित बनेको महाधिवेशन अब नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको हो। त्यसअघि महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा विवाद उत्पन्न भएपछि रोकिएको बन्द सत्र आज अपराह्नबाट शुरू भएको थियो। प्रतिनिधि छनौटको विषयलाई लिएर महाधिवेशन स्थलमा असन्तुष्टि र विवाद देखिएपछि हिजोका लागि तय भएको बन्द सत्र स्थगित गरिएको थियो। बन्द सत्र उद्घाटन गर्दै सभापति रवि लामिछानेले निर्वाचनमा गुट, उपगुट र प्यानल नबनाउन प्रतिनिधिहरूलाई आग्रह गर्नुभएको थियो। उहाँले स्वस्थ प्रतिस्पर्धा गर्न फोन वा गोप्य सूची मार्फत भोट माग्ने जस्ता गतिविधिबाट टाढा रहन निर्देशन पनि दिनुभयो। पार्टीभित्रका मतभेदलाई सड़कमा होइन छलफल मार्फत समाधान गर्नुपर्ने उहाँको भनाई छ।
6: मैले जो पहिला सोधे भने पनि हामी यसको सफलताको गीत गाउने, नाच्ने कि यसलाई परिणाममा बदल्ने भनेर सोधे भने तपाईँहरूले सोच्दै नसोची भन्नुहुन्छ होला होइन परिणाममा बदल्ने भन्नुहुन्छ होला।
5: रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका लागि तोकिएको 5,000 रूपियाँ शुल्क ऐच्छिक बनाउने घोषणा पनि गर्नुभयो। आर्थिक समस्याका कारण कुनै पनि प्रतिनिधि मतदानबाट वञ्चित हुन नपरोस् भनेर यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो। उहाँले सांसद, मन्त्री, पुराना वा नयाँ सदस्यबीच कुनै विभेद नगरी सबैलाई उम्मेद्वारी दिने स्वतन्त्रता रहेको स्पष्ट पार्दै योग्य र सक्षम नेतृत्व छान्न प्रतिनिधिहरूलाई विवेक प्रयोग गर्न आग्रह गर्नुभयो। बन्द सत्रमा प्रस्तुत संगठनात्मक प्रतिवेदनमा पार्टी सदस्य संख्या 5,23,465 पुगेको उल्लेख छ। चितवनमा जारी पहिलो महाधिवेशनमा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा अधिकांश सदस्य 18 देखि 45 वर्ष उमेर समूहका छन्। होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले उपलब्ध गराउने राहत रकम लिएर पाँच दिनभित्र बसोबास स्थल खाली गर्न निर्देशन दिइएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले 25,000 रूपियाँ एकमुष्ट सहायता तथा त्यसपछि मासिक 15,000 रूपियाँ उपलब्ध गराउने गरी सरकारी निर्णय अनुसार लाभग्राहीलाई बैंक खाता खोली रकम बुझ्न आग्रह गरेको हो। समितिका अनुसार यो निर्णय मन्त्री स्तरबाट भएको र कार्यान्वयनको जिम्मेवारी समितिले सम्हाल्ने भएको छ। होल्डिङ सेन्टरमा अस्थायी रूपमा बस्दै आउनुभएका नागरिकहरूलाई सधैँ त्यही राखिराख्न सम्भव नहुने भएकाले उहाँहरूलाई आफ्नै हिसाबले सुरक्षित कोठा खोजी व्यवस्थित हुनका लागि यो पाँच दिने सूचना जारी गरिएको सीआईजीसँग कुरा गर्दै समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भानले बताउनुभयो।
7: पहिल्यै दिएको छौँ हामीले टाइम र खाता खोल्ने टाइम दिएको छौँ अनि भेरिफिकेसन गरेको पनि धेरै भयो होइन अनि सबै कुराहरू चाहिँ मोटामोटी रूपमा उहाँहरूलाई त अब थाहा छ त्यो बारेमा होइन अनि चाहिँ अब खाता नै नखोलेको छैन कतिपयले होइन खाताको बुझाएको छैन बुझाउनेहरूलाई एक फेरीलाई चाहिँ त्यो भयो नि भएर नै एक फेरीले चाहिँ लिइसक्नु भएको छ निवेदन दिइसक्नु भएको छ होइन अनि कतिपय त्यही भएर त्यो सम्भव हुने भएर चाहिँ नै त्यो दिएको हो होइन त्यो त लास्ट नखोलेको हुनाले कतिपयलाई चाहिँ त्यो पनि हो प्लस अर्को कुरा के भने भ्याउनेहरूले एक फेरी चाहिँ त्यो निवेदन दिएर ठिक छ भने पैसा लिइसकेको अवस्था पनि छ केहरूको हकमा मात्र हो त्यो चाहिँ बखेडा झिक्नेहरू हुन्छ नि एक थरी जान नखोज्ने अनि एक थरीको हो नत्र धेरै जस्तो सेन्टरहरूमा हाम्रो दर्ता गरेर उहाँहरूले निवेदन दिइसक्नु भएको छ र हुन्छ त्यो अनुसारले हामी गर्छौँ भनिसकेको अवस्था छ।
5: हाल विभिन्न होल्डिङ सेन्टरमा 388 परिवार रहेका छन् भने उनीहरूको पहिचान गर्ने प्रक्रिया पूरा भइसकेको उहाँले बताउनुभयो। सुकुम्बासी बस्ती हटाइएपछि कुल 2,608 जनाले आफूलाई सुकुम्बासीका रूपमा दर्ता गराएका थिए। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहाईको माग गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले पौडेलको गिरफ्तारी कानूनी र न्यायिक प्रक्रिया अनुकूल नभएको निष्कर्ष निकाल्दै रिहाईको माग गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक ऐन महरले बताउनुभयो।
2: र यो पक्राउ यो प्रतिशोधपूर्ण छ यो गैर न्यायिक छ गैर कानूनी छ र यसले कानूनी राज्य र विधिको शासनको बर्खिलापमा छ र यसको यो खालको गिरफ्तारीको यो खालको चाहिँ पक्राउको नेकपा एमालेको यस संसदीय दलले घोर भत्सना गरेको छ विरोध गरेको छ र अविलम्ब बिना शर्त रिहाईको हामीले जोरदार नेपाल सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ।
5: पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो। आज म्याथपका लागि विशेष अदालतमा उपस्थित गराइएको थियो। बहस सकिए पनि आदेश जारी भने भएको छैन। यसैबीच नेपाली कम्युनिष्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले आफू सहभागी रहेको सरकारद्वारा प्रस्तुत बजेटप्रति असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक वर्ष 2083-84 बजेटमा संशोधन माग गर्ने निर्णय गरेको हो। एमाले सांसद धर्मराज पाठकले सरकारले अपूरो बजेट प्रस्तुत गरेको विनियोजनका सिद्धान्त उल्लंघन गरेको मन्त्रालयगत बजेट स्पष्ट नराखेको र योजना छनौटका मापदण्ड पालना नगरेको आरोप लगाउनुभयो। हाल कमल बहादुर शाह नेतृत्वको संयुक्त सरकारमा कांग्रेस र एमाले दुवै सहभागी छन्। चालू आर्थिक वर्षको 11 महिनामा नेपालले डिजेल पेट्रोल र एलपी ग्यास आयात गर्न 2,73,07,00,00,000 रूपियाँ भन्दा बढ़ी खर्च गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र अमेरिकी डलर बलियो हुँदा आयातको परिमाण घटे पनि खर्च भने उल्लेख्य रूपमा बढ़ेको हो। कुल आयातमध्ये डिजेलको सबैभन्दा ठूलो हिस्सा रहेको छ। 12,64,000 किलो लिटर भन्दा बढ़ी डिजेल आयात गर्दा 1,52,00,00,000 रूपियाँ खर्च भएको छ। गत वर्षको तुलनामा डिजेलको परिमाण घटे पनि खर्च करिब 37 अर्ब रूपियाँले बढ़ेको छ। त्यस्तै पेट्रोल आयातमा 68 अर्ब रूपियाँ खर्च भएको छ भने एलपी ग्यास आयातमा 52 अर्ब रूपियाँ बाहिरिएको छ। ग्यास आयात खर्च भने गत वर्षको तुलनामा केही घटेको छ। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले उच्च स्तरीय कार्यदल गठन गरेको छ। कार्यदललाई समस्या अध्ययन गरी दुई हप्ताभित्र तत्कालीन मध्यकालीन र दीर्घकालीन सुझाव सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। ताजा खबरमा अब विदेशको खबर। भारत उत्तर प्रदेशको लखनऊमा एक कोचिङ सेन्टरमा बिहान आग लागि हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। घटनामा धेरै जसोको मृत्यु धुवाले निसासिएर भएको चिकित्सकहरूले बताएका छन्। अर्धचेत अवस्थामा 21 जना बालबालिका अस्पताल पुर्याइएको थियो। तीमध्ये 2 जनालाई सामान्य चोट लागेको थियो। मुख्यमन्त्री योगी आदित्यनाथले उक्त घटनामा मृत्यु भएका बालबालिकाका परिवारलाई 5 लाख भारतीय रूपैयाँ तथा गम्भीर घाइते भएका

0: सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
1: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। काभ्रेका दुई स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि संक्रमित कुखुरा र हाँस नष्ट गर्ने काम भइरहेको छ। जिल्ला पशु सेवा कार्यालयका प्रमुख बज्रकिशोर ठाकुरका अनुसार बनेपा नगरपालिका 13 साँगा स्थित एक लयर्स कुखुरा फार्ममा 1650 कुखुरामा र पनौती नगरपालिकामा हाँस तथा स्थानीय कुखुरामा संक्रमण भेटिएको हो। साँगा स्थित फार्ममा कुखुरा नष्ट गरिसकिएको छ भने पनौतीमा संक्रमित पंक्षी नष्ट गर्ने कार्य जारी रहेको उहाँले CIM जानकारी दिनुभयो।
6: काभ्रे जिल्लामा के रहेछ भन्दाखेरि बर्ड फ्लू चाहिँ दुई ठाउँमा देखा पर्यो होइन। पहिलो नम्बर चाहिँ तपाईँको बनपा नगरपालिका वार्ड नम्बर 13 को साङ्गा भन्ने ठाउँमा बद्री खत्रीजीको लेयर्स फार्ममा त्यहाँ देखा पर्यो। कहिले भन्दाखेरि 2083/3/3 गते देखा पर्यो। हामीले 4 गते चाहिँ त्यसलाई नष्ट चाहिँ हामीले गऱ्यौँ भन्दाखेरि डिस्पोजल स्टम्पिङ आउट गर्यौँ पहिलो। दोस्रो चाहिँ आज हामीले स्टम्पिङ आउट पनौती नगरपालिका वार्ड नम्बर 7 सुकुमासी टोलमा हाँस र लोकल कुखुरामा चाहिँ बर्ड फ्लू देखा परेर त्यहाँ चाहिँ हामीले आज चाहिँ नष्ट गर्यौं।
5: खुल्ला रूपमा कुखुरा र हाँस पालिने तथा जैविक सुरक्षा कमजोर भएको क्षेत्रमा संक्रमणको जोखिम बढ़ी देखिएको कार्यालयले जनाएको छ। बर्ड फ्लू संक्रमण बढ़नुको कारण र नियन्त्रणको बारेमा हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक नवराज श्रेष्ठसँग कुराकानी गरेका छौं।
7: हामीले चाहिँ अब विभिन्न माध्यमबाट सूचनाहरू दिइरहेको छौँ, खास गरी जैविक सुरक्षाहरू पालन गर्नुहोस् भन्छौँ। हामीले जोखिम विश्लेषण गर्नको लागि फिल्डमा जाँदाखेरि के देख्यौँ भन्दाखेरि अधिकांश फार्महरूमा चाहिँ जैविक सुरक्षाका उपायहरू एकदमै न्यूनतम अवलम्बन गरेको पायौं। खास गरी उहाँहरूले तारबार लगाएर चाहिँ कुखुरा पालन गर्नुपर्ने हुन्छ, खोरको एउटा सर्टेन स्ट्रक्चर मापदण्ड हुन्छ, कति टाढा हुनुपर्ने, प्रवेश गर्ने ठाउँमा चाहिँ स्प्रे गर्ने अथवा खुट्टा डुबाउने फुटबाथको व्यवस्थापन गरेको हुनुपर्ने अथवा मरेका पन्छीहरूलाई चाहिँ उपयुक्त स्थानमा उहाँहरूले गाड्नुपर्ने, त्यस्तो कुराहरू चाहिँ हामीले देखेनौं। एकदमै भनौँ न खोर पुरानो भए पनि केही फरक नपर्ने तर खोरको संरचनाहरू पनि एकदम जीर्ण अवस्थामा देखिएको र फार्मको वरिपरि पनि फोहोरहरूको पनि राम्रो व्यवस्थापन नगरेको हुँदाखेरि त्यसले गर्दाखेरि कागहरूले आकर्षण गर्छ र कागहरू मरेका कुखुरा जथाभावी फाल्यौं भनेदेखि कागले खान्छ अथवा कागले बोकेर अन्यत्र स्थानमा लिएर जान सक्छ, जसले गर्दाखेरि चाहिँ संक्रमणहरू अझै फैलिन सक्छ। त्यहाँ भएको संक्रमण अन्यत्र पशु पन्छीमा पनि नलागोस् र उपभोक्ताले पनि त्यो रोगी पन्छीको मासु अथवा अण्डा उपभोग गर्न नपरोस् भन्नको लागि नै हामीले यो नष्ट गर्ने प्रावधान राखेको हो। तसर्थ यो पहिलो काम भनेको चाहिँ यो नष्ट गर्ने जुन काम छ नि, यो चाहिँ सबैभन्दा पहिलो हामीले उपभोक्तालाई संक्रमित मासु र अण्डा खानाबाट रोक लगाएको एउटा यो चाहिँ पहिलो बिन्दु नै त्यही हो।
5: बर्ड फ्लू पछि अब तेह्रथुमको बसन्तपुरको प्रसंग। तेह्रथुमको बसन्तपुरमा 11,45,00,000 लागतमा निर्माण गरिएको मिनी बजार सञ्चालनमा आएको छ। यसले स्थानीय किसानमा आर्गेनिक कृषि उपजको संकलन, भण्डारण र बजारीकरण सहज बनाउँदै बिचौलियामाथिको निर्भरता घटाउने

0: अपेक्षा पनि गरिएको छ।
1: तेह्रथुमको लालीगुरा नगरपालिका स्थित बसन्तपुर बजारमा स्थानीय कृषि उत्पादनको संकलन भण्डारण तथा बजारीकरणलाई व्यवस्थित गर्ने उद्देश्यले निर्माण गरिएको मिनी मार्केट आजदेखि सञ्चालनमा आएको छ। नगर क्षेत्रका किसानले उत्पादन गरेका अर्ग्यानिक तरकारी फलफूल तथा अन्य कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्याउने लक्ष्यका साथ निर्माण गरिएको मिनी मार्केट भवनको उद्घाटन लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख माबुहाङले कृषि उत्पादनलाई बजारसँग जोड्दै किसानको आमदानी वृद्धि गर्ने उद्देश्यले भवन सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँका अनुसार उत्पादनपछि सुरक्षित भण्डारण र बजारको अभावका कारण किसानले भोग्दै आएको समस्या समाधानमा मिनी मार्केट महत्वपूर्ण बन्नेछ। मिनी मार्केट सञ्चालनमा आएपछि स्थानीय कृषि उत्पादनको बिक्री वितरण सहज हुने, किसानले आफ्ना उत्पादनको उचित मूल्य प्राप्त गर्ने तथा कृषि व्यवसायलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। स्थानीय किसानहरूले पनि भवन सञ्चालनसँगै कृषि उपजको बजारीकरणमा सहजता आउने विश्वास व्यक्त गरेका छन्। उक्त भवन सघन शहरी विकास कार्यालय धनकुटाले 11,45,00,000 रूपियाँको लागतमा निर्माण गरी लालीगुराँस नगरपालिकालाई हस्तान्तरण गरेको हो। नगरपालिकाले मिनी मार्केटलाई स्थानीय कृषि उत्पादनको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। विकास गुरुङ, तेह्रथुम।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्षायामका बेलामा नदी किनारका बासिन्दा सबैभन्दा बढ़ी जोखिममा।
2: विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने,
0: बाढ़ी र डुबानबाट जोगिन के गर्ने, विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
4: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
5: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
6: हाम्रा दुःख नै त सरकारी खेती गरिसौँ र पानी नै पुग्रला, अखन त यी हाम्रो खेत नै पानी।
3: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
5: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद।
3: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
9: बर्खायाममा नदी किनारका बासिन्दाले के ख्याल गर्ने, बाढ़ीबाट जोगिन सही सूचना कहाँबाट लिने होला? नमस्कार, हेलो मौसममा तपाईलाई स्वागत छ, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा बर्खामा नेपालका अधिकांश भूभाग बाढ़ीको चपेटामा पर्ने गरेका छन्।

0: सूचनाहरूलाई, यी सबै तथ्याङ्कहरूलाई, चाहे त्यो पूर्व सूचनासम्म सम्बन्धित तथ्याङ्क होस्, चाहे त्यो पछि उद्धार र विपद पछाडिको चरण भन्छौ, उद्धार र तिनीहरूको व्यवस्थापन होइन, उद्धारमा रहेका व्यक्तिहरूको व्यवस्थापन अथवा विपद पछाडिको अवस्थाको व्यवस्थापन, ती समग्र प्रक्रियाहरूमा, प्रतिकारका प्रक्रियाहरूमा सहजीकरणको लागि चाहिँ एउटा अनलाइन प्लेटफर्म, त्यो चाहिँ मोबाइल एप पनि हुन सक्छ, त्यो विकास गर्नुहोस्, मोबाइल एप अथवा ड्यासबोर्डको रूपमा, जसमा सबै किसिमका सूचनाहरू एउटै एप्लिकेशनमा आओस्, ताकि सबैले त्यसलाई, त्यो चाहिँ सबै नागरिकको पहुँचमा पनि हुनसक्छ, र जो कोहीले जुनसुकै ठाउँमा जुनसुकै विपद पर्दाखेरि पनि आफूलाई परेको आवश्यकता के हो त्यो चाहिँ जानकारी गराउन सक्नुहुन्छ, र हामी डिजिटली नै त्यसलाई एप्रुभ पनि गर्न सक्छौँ, र त्यसले चाहिँ हाम्रो जुन परम्परागत विपद व्यवस्थापनका प्रयासहरू छन् त्यसलाई चाहिँ आधुनिक बनाउँछ, छिटो छरितो बनाउँछ, प्रभावकारी बनाउँछ, र जनधनको क्षति न्यूनीकरणको पनि सहयोग गर्छ। त्यो निर्देश
1: मोबाइल फोन प्रयोगकर्ताले त सजिलैसँग मौसमबारे जानकारी लिन सक्ने भयो यदि त्यो आयो भने,
0: र स्पष्ट रूपमा गृहमन्त्रीज्यूको निर्देशन छ कि अबको एक महिनाभित्र हामी त्यस्तो डिजिटल प्लेटफर्म विकास गर्नुहोस्, र त्यो प्लेटफर्मको प्रयोग चाहिँ एक महिनाभित्र हुनुपर्छ भनेर निर्देश।
1: कतिको सम्भावना छ त्यो एक महिनाभित्र ल्याउनको लागि?
0: अब यसमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण कि जुटेको मैले बुझेको छु, र सम्भवतः एक महिना अगाडि नै यो प्लेटफर्म चाहिँ प्रयोगमा आउनेछ।
1: बाढ़ी पूर्वानुमान प्रणालीमा स्थानीय समुदायको भूमिका चाहिँ कतिको महत्वपूर्ण हुन्छ?
0: सबैभन्दा महत्वपूर्ण भूमिका नै स्थानीय समुदायको, कुनै पनि विपद हुने भनेकै स्थानीय स्तरमा हो। हामीले ठूला विपदको कुरा गर्दाखेरि त ठूलो क्षेत्र ओगट्न सक्छ, तर त्यो कहीँ न कहीँ कुनै न कुनै स्थानीय पालिका, स्थानीय समुदायमा त्यो विपद हुने हो। त्यस कारणले सबैभन्दा ठूलो भूमिका स्थानीय समुदायको छ। हामी पूर्व सूचना प्रणालीको कुरा गर्दाखेरि पहिलो पिल्लरको रूपमा चाहिँ जोखिमको ज्ञानको कुरा गर्छौं, त्यस कारणले स्थानीय समुदायलाई जोखिमको ज्ञान, आफू रहेको स्थानमा के को जोखिम हो, बाढ़ीको हो, डुबानको हो, अथवा हिमताल विस्फोटको, अन्य के हो, त्यो ज्ञान चाहिँ हुन जरूरी छ। विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने, र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ, यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन। त्यस कारणले स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ, खास गरी हामीले दिने भनेको बाढ़ी आउँदैछ, ठूलो बाढ़ी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई हुन जरूरी छ, त्यो हुन्छ पनि, त्यस कारणले त्यसको पहिचान चाहिँ यो मनसुन अगाडि नै हामीले गर्नुपर्छ, र त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौ कि नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौ, र सुरक्षित बाटो, त्यो उँचो भूभाग कुन हो, त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ, र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन्, त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
1: अर्को प्रश्न चाहिँ, यो भारतबाट आउने नदीहरूको बाढ़ीबारे नेपालले कति समय अघि सूचना पाउँछ?
0: अब भारतबाट नेपालमा आउने नदी महाकाली नदी मात्रै नै हो। महाकाली नदीको केही शाखा नदीहरू भारततर्फबाट महाकालीमा आउँछन्, यद्यपि महाकाली त हाम्रो दुवैको साझा नदी हो, र भारतले चाहिँ सामान्यतया दार्चुला जुन छ, दार्चुलाको माथिल्लो क्षेत्रमा धौली गंगा भन्ने एउटा ठूलो नदी छ जुन भारततर्फबाट आउँछ, त्यसको सूचना चाहिँ हामीलाई केही घण्टा अगाडि दिने गर्दछ। जहाँसम्म धौली गंगा ब्यारेज खोल्दाखेरि आउने बाढ़ी छ, त्यसको सूचना चाहिँ हामीले 24 घण्टा अगाडि नै पाउँछौं, र त्यो ब्यारेज खोलेर आउने अतिरिक्त बाढ़ीको सूचनाको आधारमा हामीले आम सर्वसाधारणलाई सूचना पनि पठाइरहेका छौं, र भर्खरै मात्रै भारत सरकारसँग नेपाल सरकारको द्विपक्षीय वार्ता काठमाडौँमै सम्पन्न भएको पनि छ, एक महिना जति मात्रै भयो, त्यसमा नेपालको तथ्याङ्क पनि हामीले भारतलाई दिने गरी, किनकि भारतका बासिन्दाहरू पनि नेपालबाट बहने नदीहरूबाट प्रताड़ित छन्, र कतिपय भारततर्फको तथ्याङ्क पनि हामीलाई आवश्यक पर्छ बाढ़ी र डुबानको कुरा गर्दाखेरि, त्यो चाहिँ दिने गरी सहमति भएको छ, र हामी गत हप्ता मात्रै भारततर्फबाट पनि 5 वटा विभिन्न क्षेत्रको मापन गर्ने तथ्याङ्कहरूको सूचना चाहिँ हामीलाई नियमित प्राप्त गर्ने गरी प्राप्त भएको छ, हामीले पनि भारतलाई उपलब्ध गराइसकेका छौं, र हाम्रो सम्झौताको मर्म के हो भने दुवै देशका बाढ़ीबाट प्रभावित हुन सक्ने आम बासिन्दालाई चाहिँ मनसुनको अवधिमा जोगाउँ।
2: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
3: राष्ट्रिय स्वतन्त्र पार्टीको

महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया शुरू भएको छ। होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले उपलब्ध गराउने राहत रकम लिएर 5 दिनभित्र बसोबास स्थल खाली गर्न निर्देशन दिएको छ। एमाले पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहाईको माग गरेको छ भने विशेष अदालतले पौडेललाई 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले उच्च स्तरीय कार्यदल गठन गरेको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले आफू सहभागी रहेको सरकारद्वारा प्रस्तुत बजेटप्रति असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ र भारतको उत्तर प्रदेशको लखनऊमा एक कोचिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: Time check. It's 8 p.m.
1: अहिले बेलुकीको 8 बजेको छ।

0: Time check. It's 9 p.m.
1: अहिले बेलुकीको 9 बजेको छ।

Time check. It's 10 p.m. अहिले रातिको 10 बजेको छ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको हेलम्बु खबरमा स्वागत छ। म ङेमलिङ लामा। आज विक्रम सम्वत 2083 साल असार 10 गते बुधबार, ज्येष्ठ शुक्ल पक्ष दशमी तिथि, ईस्वी सन् 2026 जून 24 तारीक, नेपाल सम्वत 1146 तथलाथ। आज बिहान सूर्योदय 5:11 समय भएको छ भने सूर्यास्त भरे साँझ ठिक 7:01 समयमा हुनेछ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। नेपालका 11 जिल्लाका 82 स्थानमा बर्ड फ्लूको संक्रमण। राष्ट्रपा महाधिवेशन, प्रदेशसभा खारेज, स्थानीय तह एक तिहाई कटौतीको अर्थ, राजनीतिक प्रस्ताव पेश। एमालेका उपाध्यक्ष विष्णु पौडेललाई 7 दिन हिरासतमा राख्न अनुमति। विष्णु पौडेलको पक्राउ गैर कानूनी र विधिको शासनको बर्खिलाप भएको एमालेको निष्कर्ष। युरोपमा अत्याधिक गर्मी, फ्रान्समा पौडी खेल्ने क्रममा कम्तीमा 40 जनाको डुबेर मृत्यु। डेंगू नियन्त्रण गर्न श्रीलंकामा सेना परिचालन। र पोर्चुगलद्वारा उज्बेकिस्तान 5-0 गोल अन्तरले पराजित। रोनाल्डो बने 6 फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाड़ी। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। काभ्रेको बनेपा नगरपालिका 13 साँगा र पनौती नगरपालिका 7 स्थित सुकुम्बासी बस्तीमा बर्ड फ्लूको संक्रमण देखिएको छ। साँगा स्थित लेयर्स कुखुरा फार्ममा करिब 1600 देखि 1700 कुखुरा तथा पनौतीमा करिब 750 वटा हाँस र स्थानीय कुखुरा पालिएको ठाउँमा बर्ड फ्लूको संक्रमण देखिएको हो। संक्रमित पक्षी नष्ट गर्ने कार्य भइरहेको जिल्ला पशु सेवा कार्यालय काभ्रेका प्रमुख बज्र किशोर ठाकुरले बताउनु भएको छ। हालसम्म प्रयोगशालाबाट पुष्टि भएका 2 स्थानमा मात्र H5N1 संक्रमण देखिएको र ठूला व्यावसायिक फार्महरूमा भने संक्रमण पुष्टि नभएको ठाकुरले बताउनु भएको छ। जिल्लाका अधिकांश ठूला व्यावसायिक पोल्ट्री फार्महरूले जैविक सुरक्षा मापदण्ड पालना गरेकाले त्यस्ता फार्महरूमा संक्रमण नदेखिएको उहाँको भनाई छ। खुला रूपमा कुखुरा तथा हाँस पालिने र जैविक सुरक्षा कमजोर भएका क्षेत्रमा संक्रमणको जोखिम बढ़ी देखिएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले चालू आर्थिक वर्षमा सञ्चालन भएका स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजना बारे जानकारी गराउने उद्देश्यले संचार कर्मीहरूसँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला स्थित जनस्वास्थ्य कार्यालयको सभाहालमा आयोजित कार्यक्रममा जिल्लाभित्र क्रियाशील विभिन्न संचार माध्यममा आबद्ध पत्रकार, स्वास्थ्य कर्मी तथा सरकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख तथा सम्बन्धित शाखाका स्वास्थ्य कर्मीहरूले आर्थिक वर्षभर सञ्चालन गरिएका विभिन्न स्वास्थ्य कार्यक्रमहरूको समीक्षा प्रस्तुत गरेका थिए। अन्तक्रियाका क्रममा पत्रकार तथा संचार कर्मीहरूले जिल्लाको स्वास्थ्य अवस्थासँग सम्बन्धित विविध विषयमा जिज्ञासा राखेका थिए। खोटाङको दिक्तेल, रूपाकोट, मजुवागरी नगरपालिकाले बाँदर थपाउनका लागि बजेट विनियोजन गरेको छ। बाँदरको आतंकबाट पीड़ित किसानलाई राहत दिलाउन नगरपालिकाले 15 नगरसभाबाट हरेक ओडा तथा टोलमा बाली हेरालु राख्नका लागि 45 लाख रूपियाँ बजेट विनियोजन गरेको छ। खबरमा राष्ट्रिय खबर। चरा तथा पक्षीहरूमा लाग्ने अति संक्रमक भाइरल रोग बर्ड फ्लू अहिलेसम्म 11 जिल्लाका 82 स्थानमा देखिएको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार गत चैत 4 गते मोरङ जिल्लामा देखिएको बर्ड फ्लू अहिलेसम्म 11 जिल्लाको 82 ठाउँमा फैलिएको छ। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लूको संक्रमण देखिएको छ। हालसम्म बर्ड फ्लूबाट प्रभावित भएका 5,69,858 पक्षी र सो क्रममा 9,89,313 अण्डा र 1,95,485 किलो दाना नष्ट गरिएको छ। काठमाडौँ उपत्यकाका 3 जिल्ला र काभ्रेका केही स्थानमा बर्ड फ्लूको रोगको संक्रमण देखिएको छ।
नेपालमा यसअघि पनि सन् 2019 र 2021 बर्ड फ्लूको ठूलो प्रकोप देखिएको थियो। त्यस समयमा लाखौं कुखुरा नष्ट गरिनुका साथै अरबौं रूपियाँ बराबरको क्षति भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतको पहिलो राष्ट्रिय महाधिवेशनमा प्रदेश सभा खारेजी र स्थानीय तहको संख्या कटौती गर्ने प्रस्ताव पेश भएको छ। पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्लेले महाधिवेशनको बन्द सत्रमा पेश गरेको अर्थ राजनीतिक प्रस्तावमा यो विषय समेटेको छ। आफ्नो संख्या र सामर्थ्य पुगेको दिन वर्तमान संविधान परिमार्जन गर्ने योजना वाग्लेको प्रस्तावमा उल्लेख छ। उहाँले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र सांसद मन्त्री बन्न नपाउने प्रणालीको वकालत गर्नुभएको छ। दलविहीन स्थानीय तह बनाउनु पर्ने र हाल कायम 753 स्थानीय तहको संख्यामा एक तिहाई कटौती गर्नुपर्ने प्रस्तावमा जनाएको छ। प्रदेश सभा खारेजी सहित संहिताको पुनर्संरचना गर्नुपर्ने धारणा वाग्लेले अघि सार्नु भएको छ। न्याय परिषद लगायत अन्य संवैधानिक अंगहरूमा आमूल सुधार गर्नुपर्ने विषयलाई राष्ट्रपतिले बहसका लागि अगाडि बढ़ाएको छ। मान्यता प्राप्त राजनीतिक दलको पारदर्शी कोष फरम जस्ता शासकीय सुधारका एजेण्डा पनि प्रस्तावमा समेटिएका छन्। उपसभापति वाग्लेले राष्ट्रपतिलाई उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीको रूपमा चिनाउनु भएको छ। यो राजनीतिक मार्गचित्रले देशको समग्र अर्थ राजनीतिमा नयाँ बहस सिर्जना गर्ने दावी उहाँले गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ। सभापतिमा अरू कसैको उम्मेद्वारी नपरेपछि केन्द्रीय निर्वाचन आयोगले उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। अब 900 केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ। रविको प्रस्तावकमा वरिष्ठ नेता बालेन्द्र शाह बालेन बस्नु भएको छ। राष्ट्रपतिको विधान अनुसार सभापति र वरिष्ठ नेताका लागि केन्द्रीय सदस्य निर्वाचित हुनु पर्दैन। पहिलो चरणको मतदान बुधबार बिहानदेखि अर्थात आज बिहानदेखि शुरू हुने भएको छ। पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि निर्वाचन हुनेछ। अत्याधिक गर्मी बढ़ेपछि नेपालगंजमा आज बुधबारदेखि 3 दिनका लागि 163 विद्यालय बन्द गरिने भएको छ। गर्मीले विद्यालय आवाजावत गर्न नै समस्या हुने भएकाले 10, 11 र 12 गते विद्यालय बन्द गरिने भएको हो। गर्मीले अधिकांश विद्यालयका विद्यार्थीमा बेहोश हुने, टाउको दुख्ने लगायतका लक्षण देखिएकाले विद्यालय बन्द गर्न बाध्य भएको उपमहानगरका शिक्षा महाशाखाका प्रमुख गोर्खा बहादुर खत्रीले बताउनु भएको छ। जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार त्यहाँ हिजोको अधिकतम तापक्रम 39 डिग्री सेल्सियस मापन भएको छ। कार्यालयका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट राम प्रसाद अवस्थीले नेपालगंजमा 40 र